0: मन्त्री लम्सालको दावी रहेको छ। पुँजीगत खर्च नबढ़ाएका ठूला पूर्वाधार आयोजना अघि नबढ़ाएको आरोप लागिरहेको अवस्थामा सरकारले तीन वर्षमा देशभर पूर्वाधार विस्तारका लागि खरबौका ठूला योजना बनाएको जनाएको छ। आगामी तीन वर्षभित्र सड़क पुल शहरी पूर्वाधार खानेपानी तथा खेलकुद क्षेत्रको व्यापक विकासका लागि खरबौं रूपियाँ बराबरका कार्यक्रम अघि बढ़ाएको सरकारले दावी गरेको छ।
1: ब्याङ्कका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि राष्ट्र ब्याङ्कको निगरानी अभियानमा खबर छापिएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क वित्तीय संस्थाका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि निगरानी बढ़ाएको छ। केन्द्रीय ब्याङ्कले बिहिबार एकीकृत निर्देशन 2082 संशोधन गर्दै ब्याङ्क वित्तीय संस्था, पूर्वाधार विकास ब्याङ्क र लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत सीईओ तथा उच्च व्यवस्थापन तहमा नियुक्त हुने व्यक्ति, संचालक र 5% भन्दा बढ़ी शेयर स्वामित्व भएका व्यक्तिको पृष्ठभूमि सहित विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको हो।

World Cup 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, सिजिटिभी खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले संसद अधिवेशन नभएका बेला जारी गरे पनि संसदमा अघि नबढ़ेका 8 अध्यादेश मध्ये प्रतिनिधि सभामा 4 र राष्ट्रिय सभामा 5 अध्यादेश कार्यसूचीमा राखिएको छ। राष्ट्रिय सभामा 3 अध्यादेशलाई छोडेर 5 अध्यादेश शुक्रबारको राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा राखिएको छ भने 4 अध्यादेशलाई छाडेर 4 अध्यादेश स्वीकृत गर्न प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ।
2: एल निनो शुरू भएको छ। अमेरिकाको वैज्ञानिक निकाय नेशनल ओशियानिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन एनओएए का अनुसार यस वर्ष एल निनो अत्यन्त शक्तिशाली सुपर एल निनोमा विकसित हुने सम्भावना छ। यसले विश्वव्यापी मौसम प्रणालीमा परिवर्तन ल्याउनुका साथै पृथ्वीको तापक्रमलाई अझ बढ़ाउने आकलन गरिएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सभामुख कृष्ण बहादुर महराले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्। एक वक्तव्य जारी गर्दै उनले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिबाट विदा लिई अब पार्टीको साधारण सदस्यको रूपमा मात्रै रहने निर्णय गरेको जानकारी दिएका हुन्।
2: अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले प्रदेश र स्थानीय तहमा पठाउने अनुदान करिब 11.5 अर्ब रूपियाँ बढ़ाएको दावी गरेका छन्। आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने अनुदान घटाएको भन्ने आरोप तथ्यहीन रहेको बताएका हुन्।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन भवन पानी बिजुली लगायतको बकेउता रकम नतिर्ने उद्योगहरूमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले दुई दिन बुधबार र बिहिबारमा 10 औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो।
2: नेपाली चिया भारतीय बजारमा जान कड़ाई भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहिबारदेखि थप उद्योग बन्द भएका छन्। यसरी बन्द हुने उद्योगमा अर्ग्यानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन्।
1: विज्ञापन बोर्डले सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ। साथै यस्ता विज्ञापन गरिएको भेटिएमा कार्यवाही गरिने समेत बोर्डले जनाएको छ। सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुटा विज्ञापन उप कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन सूचना तथा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ।
2: नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व बढ़ाउन दक्षिण कोरिया सरकारले करिब 2 अर्ब रूपियाँ बराबर अनुदान दिने भएको छ। यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र नेपालका तर्फबाट कृषि वन तथा वातावरण मन्त्रालय बीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि परियोजना कार्यान्वयनका लागि सम्झौता भएको हो।
1: जाजरकोटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउने निर्णय गरिएको छ। डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेको हो।
2: अब शेयर बजार नेप्से परिसूचक बिहिबार 2747.47 बिन्दुमा बन्द भएको छ। 2698 बिन्दुदेखि खुल्ला भएको बिहिबारको बजार खुल्ला बिन्दुभन्दा माथि गएर बन्द भएको छ। यो दिन 2709.79 बिन्दुमा पुगेको नेप्से 2692.76 बिन्दुसम्म झरेको थियो।
3: हरेक रोमांच पल अब सीधे तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईको। डिगो, राष्ट्रको खेल तपाईको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मुसुद पेजिस्कियनले बुधबार शान्ति सम्झौतामा बेग्ला बेग्ले हस्ताक्षर गरेका छन्। ट्रम्पले G7 सम्मेलनका क्रममा फ्रान्सको भर्साइल्स दरबारमा आयोजित रात्रिभोजमा सम्झौतामा डिजिटल हस्ताक्षर गरेका छन्। त्यसपछि पेजेस्केनले तेहरानबाट यसमा हस्ताक्षर गरेका हुन्। संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान बीचको इस्लामाबाद समझदारी नाम दिएको उक्त सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा सम्वर्धित युरेनियमको भण्डारलाई घटाउने र अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुक्वा गर्ने उल्लेख छ। हर्मुजको जलमार्गमा कायम अवरोधहरू चरणबद्ध रूपमा हटाउँदै यसलाई खुला राख्न दुवै पक्ष सहमत भएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। विश्वकप फुटबल 2026 अन्तर्गत समूह के को पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको टीम पोर्चुगललाई अनपेक्षित रूपमा कंगोले 1-1 बराबरीमा रोकेको छ। 52 वर्षपछि विश्वकप खेलेको कंगोले विश्वकपमा पहिलो पटक अंक प्राप्त गरेको हो। सन् 1947 विश्वकपमा जायरको नामले सहभागी हुँदा कंगोले स्कटल्याण्डसँग 2-0, युगोस्लाभियासँग 9-0 र ब्राजिलसँग 3-0 हार बेहोरेको थियो। यता विश्वकप फुटबल 2026 इंग्ल्याण्डले बिहिबार गत संस्करणमा तेस्रो स्थानमा रहेको क्रोएसियालाई 4-2 हराएर विजयी शुरूआत गरेको छ। उत्तरार्धको खेलमा खेल शुरू हुनासाथ युड बेलिङ्गम र स्थानापन्न खेलाड़ी मार्कस र्यासफर्डले निर्धारित समयको खेल सकिन 5 मिनट बाँकी छँदा गोल गरेपछि इंग्ल्याण्डले खेल जितेको हो।
1: त्यस्तै फिफा विश्वकप अन्तर्गत नै अहिले कतार र क्यानाडा बीचको खेल जारी छ। रोमाञ्चक खेलमा आयोजक क्यानाडाले कतारमाथि पूर्ण दबदबा कायम गरेको छ। प्याङभर स्थित बीसी प्लेस संघशालामा जारी खेलको 65 मिनट समाप्त हुँदासम्म क्यानाडाले 4-0 गोलले फराकिलो अग्रता बनाएको छ। खेलको शुरूआतदेखि नै आक्रमक देखिएको क्यानाडाका लागि 26 मिनटमा साइल लारिनले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए। त्यस्तै हिजो भएको खेलमा संवत्सरको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका बीचको खेल बराबरीमा सकिएको छ।
2: अब विचार विश्लेषणको पालो। राष्ट्रिय संवादको खाँचो शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्रबाट लिँदैछौं। नेपालका वर्तमान राजनीतिक आर्थिक र संस्थागत चुनौती कुनै एक दल सरकार वा व्यक्तिले मात्र समाधान गर्न सक्ने प्रकृतिका छैनन्। यस्ता चुनौतीको समाधानका लागि व्यापक राष्ट्रिय संवाद, साझा दृष्टिकोण र लोकतान्त्रिक सहकार्य अपरिहार्य छ। संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय हितमा आधारित कूटनीति, सुशासन तथा समुन्नतिको स्पष्ट मार्गचित्र र जिम्मेवारी, संसदीय अभ्यास मार्फत मात्र मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अगाडि बढ़ाउन सकिन्छ। आजको आवश्यकता आरोप प्रत्यारोपको होइन, संवादको हो, अविश्वासको होइन, सहकार्यको हो। सत्तापक्षका लागि जनताले मत मार्फत जिम्मेवारी सुम्पिएका छन्। सत्तापक्ष जिम्मेवार विहीन भएमा प्रतिपक्षले प्रश्न गर्ने र समाधानको बाटो खोज्नु लोकतान्त्रिक संस्कार हो। राष्ट्रिय संवादको यही संस्कृतिले नेपालको लोकतन्त्रलाई थप परिपक्व, उत्तरदायी।
4: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sonkwasaba, 95.5 MHz.
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
5: ध्यान दिनै पर्ने कुरा।
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
8: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423018049।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: बजेट प्रतिनिधि सभाबाट पारित, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग,
2: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान, 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृहमन्त्रीको निर्देशन,
1: झापाका चिया उद्योग र बगान बन्द, नेपाल छिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो, कालीकोटमा धान रोपाईमा

0: आजमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: साझा खबरको सबैभन्दा शुरूमा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको प्रसंग।
2: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै हिजो विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकको पारित प्रक्रिया भने बाँकी रहेको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभामा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र अधिवेशनको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नआएमा प्रतिनिधि सभाले पारित स्वरूप नै विधेयक प्रमाणीकरण र प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21.24 अर्ब 34 करोड़ रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालूतर्फ 12.70 अर्ब 58 करोड़, पुँजीगततर्फ 4.31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थापनमा 4.22 अर्ब 64 करोड़ रूपियाँको बजेट विनियोजन भएको छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विनियोजन विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रण त्रुटि सच्याउन मात्र विधेयकका प्राविधिक पक्ष मिलाइएको बताउनु भएको छ। विधेयकका अन्तर्वस्तुमा समेत परिमार्जन गरी करका दरहरू हेरफेर भएको भन्ने सांसदहरूको प्रश्नमा मन्त्री वाग्लेले त्रुटि संशोधन अभ्यास विगतमा समेत रहेको उहाँले बताउनु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि पाठ्यक्रममा सुधार गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि कार्यदल बनिसकेको समेत बताउनु भएको छ। साइबर बुलिङ, साइबर सेक्युरिटी लगायतका विषय अहिले पाठ्यक्रममा समावेश भए पनि थप व्यवस्थापन गर्ने प्रतिबद्धता समेत उहाँले बताउनु भएको थियो। शिक्षाको सुधार देखिन केही समय लाग्ने पनि उहाँले बताउनुभयो। विद्यार्थी संख्यामा न्यून भएका विद्यार्थी मर्ज गर्ने, विद्यालय मर्ज गर्ने र तह घटुवा गर्ने कार्यक्रम अघि बढ़ाइने समेत उहाँले बताउनु भएको हो। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित 2 आश्रित विधेयकहरू भने पारितको प्रक्रियामा छन्। बजेट र आर्थिक विधेयकको मर्म र भावना फरक नपर्ने गरी मुद्रणका क्रममा भएका केही प्राविधिक त्रुटिहरू सच्याइएको अर्थमन्त्रीको स्पष्टीकरण थियो।
1: पूर्वी नेपाल नजिकै पश्चिम बंगाल र आसामसम्म आइपुगेको दक्षिण पश्चिम मनसुनी प्रणाली झण्डै 1.5 सातादेखि रोकिएको छ, जसका कारण सरदर अवधिभन्दा 6 दिन नागिसक्दा पनि नेपालमा मनसुन भित्रिन सकेको छैन। कमजोर अवस्थामा रहेको मनसुन प्रणाली नेपाल प्रवेश गर्न नसक्नुमा पश्चिमी वायु सक्रिय नै रहनु मुख्य कारण भएको मौसमविदहरूले बताउने गरेका छन्। मनसुनी वायु पूर्वबाट पश्चिमतर्फ बढ्छ, त्यसैले नेपालमा मनसुनी वायु प्रवेश गर्न वा सक्रिय हुन पश्चिमी वायु कमजोर र निष्क्रिय हुनुपर्छ। तर अहिले पनि पश्चिमी वायु सक्रिय रूपमा पूर्वतिर बहिरहेको छ, त्यसैले 3 मुख्य कारणले अहिले मनसून रोकिएको विश्लेषण भएको छ। नेपालको वायुमण्डलमा पश्चिमी वायु सक्रिय छ। पश्चिमबाट पूर्व हावा बहने यो प्रणाली सक्रिय रहँदा पूर्वबाट मनसूनी हावा प्रवेश गर्न सकेको छैन। नेपाल र आसपासको क्षेत्रमा उच्च वायुमण्डलीय चाप सिर्जना भएको छ, यसले गर्दा पनि हावा तलतिर थिचिएको छ र बंगालको खाड़ीबाट आउने जलवाष्पयुक्त हावालाई माथि उठ्न र बादल बन्न दिइरहेको छैन। पूर्वी नेपालमा मनसूनी वायुलाई तान्नका लागि जति न्यून चापको क्षेत्र विकसित हुनुपर्ने हो त्यो पनि पर्याप्त मात्रामा हुन सकेको छैन। यसैबीच पछिल्लो समयमा यस वर्षको प्री मनसून सिजनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको पाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जानकारी दिएको छ। सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्कका आधारमा विश्लेषण हुने गरेको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै पानी परेको रेकर्ड गरिएको थियो। यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आगामी मनसूनलाई लक्षित

0: गर्दै सरकारले भने विपद प्रतिकारीय तयारीलाई तीव्रता बनाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिज विभिन्न निकायसंघको छलफलमा प्रतिकारको तयारीलाई तीव्र बनाउने निर्णय भएको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले बैठकपछि पत्रकारसँग भन्नुभयो,
1: प्रतिकारको पूर्व तयारी के भइरहेछ भन्ने हो र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसुन जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसुन पूर्वानुमान दिएको छ, अब कस्तो मनसुन हुन्छ र त्यो मनसुनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ मौसमको हिसाबले अथवा विपद कालले संवेदनशीलै भयो भने चाहिँ अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
0: यसैबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले आजबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम प्रत्यक्ष लाइभ प्रसारण गर्दैछ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुका 5:30 बजेपछि हेलो मौसम प्रत्यक्ष प्रसारण हुनेछ। कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक, कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन, युट्यूब सीआईएन च्यानल तथा देशका विभिन्न सामुदायिक रेडियोबाट पनि प्रसारण हुनेछ। मनसुन जन्य बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपद व्यवस्थापनका लागि सरकारले उच्च सतर्कतासहित पूर्व तयारीलाई तीव्रता दिएको गृहमन्त्री सुधन गुरूङले बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकपछि उहाँले संचारकर्मीसँग कुराकानी गर्दै विपदको समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो।
2: राहदानी खरिद सम्बन्धी अनियमिततामा अनुसन्धान गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवा र ठेक्का लिएका जर्मन कम्पनीलाई बयानमा बोलाएको छ। अख्तियारले राणाका लागि बुढा नीलकण्ठ स्थित निवासमा सूचना टाँस गरेको छ भने दुई जर्मन कम्पनीका नाममा हिजो द राइजिङ नेपाल पत्रिकामा सूचना समेत प्रकाशित गरेको छ। बुढा नीलकण्ठ नगरपालिका दुईका वडा अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले 2 असारमा देउवा निवासमा म्याद तामेली गरेको हो। सूचनामा राहदानी खरिद सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भनी उजुरीको अनुसन्धानमा बयान दिन राणालाई आएको कार्यालय टंगाल काठमाण्डुमा उपस्थित हुन भनिएको छ। अनुसन्धान अधिकृतको हस्ताक्षरमा टाँच भएको सूचनामा उपस्थित नभए कानून बमोजिम हुने उल्लेख छ। निवासमा म्याद तामेलो भएपछि राणाले तोकिएको 3 दिनभित्र उपस्थित हुन नसक्ने जानकारी इमेल मार्फत पठाएको समेत अख्तियारका एक अधिकारीले बताउनु भएको छ। उहाँका अनुसार अनुसन्धानमा पूर्व पूर्ण रूपमा सहयोग गर्न तयार भएको तर अहिले उपचारको सिलसिलामा विदेशमा रहेकाले तत्काल नेपाल फर्कन नसक्ने इमेल मार्फत भनिएको छ। पूर्व मन्त्री राणा र पति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 21 फागुनको निर्वाचन अघि नै विदेश जानुभएको थियो। देउवा दम्पतिले गत आइतबार इमेल र कुरियर मार्फत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण मिलाइदिन आग्रह समेत गर्नुभएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा पशु अधिकारका लागि छुट्टै कानून बनाउन माग।
3: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि, त्यो खिचडी भनेर थाहा हुन्छ, त्यसमा त्यसको त्यो दालको टेस्ट के हो, चामलको टेस्ट के हो, त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ।
2: 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिकामा गम्भीर कुपोषण, सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा स्पष्टीकरण माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खापत्रको भित्रपृष्ठमा सुविधाले बढ़ायो कोष प्रतिको आकर्षण शीर्षकमा वीरेन्द्र ओलीले खबर लेख्नु भएको छ। सामाजिक सुरक्षा कोषले सुविधा सेवा सुविधा बढ़ाउँदै लगेपछि आबद्ध हुने रोजगारदाता र योगदानकर्ताको संख्या बढ़दै गएको छ। सरकारले 2074 सालदेखि कोषको अवधारणा ल्याएर स्वदेश तथा विदेशमा बस्ने औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई आबद्ध गराउने नीति लिएको थियो। सबै श्रमिकलाई कोषमा आबद्ध गराई आर्थिक सामाजिक जोखिमको न्यूनीकरण गर्ने सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्त रूप दिन योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा ल्याएको हो। सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाले अहिले दैनिक 20-25 संस्था र 1000 जना योगदानकर्ता आबद्ध हुन लागेको समेत जानकारी गराउनु भएको छ। त्यस्तै सांसदको संख्या घटाउने आएको सुझावमा प्रष्टीकरण माग शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्ने कार्यदललाई निर्वाचन आयोगले दिएको सुझावको आधारबारे प्रष्टीकरण माग गरेको छ। आयोगले खर्चको हिसाबले मितव्ययता हुने भनेर सांसदको संख्या घटाउने सुझाव दिएको जवाब दिएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले आगामी स्थानीय निर्वाचनको पूर्व तयारी सम्बन्धमा छलफल गर्न हिजो निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको थियो। छलफलमा सहभागी विद्यमान व्यवस्था विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई आयोगले दिएको सुझावको वैज्ञानिक आधार के हो भनी प्रश्न गर्नुभएको थियो। त्यस्तै धानको बिउ राख्न समस्या, कालीकोटमा रोप्न ढिलाइ शीर्षकमा पनि खबर प्रकाशित छ भने काठमाडौँ महानगरले ल्यायो 25 अर्ब 88 करोड़को बजेट शीर्षकमा अर्को खबर छ। त्यस्तै थप चिया उद्योग बन्द शीर्षकमा कोकिला ढकालले इलामबाट खबर लेख्नु भएको छ।
0: नयाँ पत्रिका दैनिकमा सार्वजनिक जग्गामा भूलवश व्यक्तिको लालपूर्जा जारी हुँदैमा निजी हुँदैन शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। सर्वोच्च अदालतले दोहोरो लालपूर्जा जारी हुँदैमा राज्यको स्वामित्व सकिएर व्यक्तिको स्वामित्व खड़ा हुने अवस्था नहुने व्याख्या गरेको छ। बुढा नीलकण्ठ स्कूल र व्यक्ति बीचको दोहोरो स्वामित्वको जग्गा विवादको मुद्दामा संयुक्त इजलासले यस्तो फैसला गरेको हो। सरकारी वा सार्वजनिक भइसकेको जग्गामा सरकारी निकायको असावधानी, भूल वा प्राविधिक त्रुटिका कारण कुनै निजी व्यक्तिका नाममा श्रेष्ठता खड़ा हुन गएमा वा दोहोरो दर्ता कायम हुन पुगेमा त्यस्तो दर्ता स्वतः सुन्ने हुन्छ फैसलामा भनिएको छ। राज्य वा सार्वजनिक संस्थाको स्वामित्वमा रहेको जग्गामा भूलवश व्यक्तिको नाममा लालपूर्जा जारी हुँदैमा राज्यको वैध स्वामित्व समाप्त हुने र निजी व्यक्तिको हक लाग्ने भन्ने नहुने उल्लेख गरिएको छ। डेढ़ महिनादेखि नेतृत्वविहीन 6 स्वास्थ्य विज्ञान प्रतिष्ठान शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। उपकुलपतिका लागि 76 दावेदार, सर्ट लिस्टको प्रक्रियामै अझै 15 दिन लाग्न सक्ने भएको पनि उल्लेख गरिएको छ। स्थानीय तहमा बजेट पारित गर्ने रघु गंगा बन्यो देशकै पहिलो शीर्षकमा कमल खत्रीले म्याग्दीबाट लेख्नु भएको खबर छ। म्याग्दीको रघु गंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको हो। पालिकाको हिजो बिहिबार सम्पन्न 21 गाउँसभा र 2083-84 लागि 56,04,20,700 रूपियाँको बजेट पारित भएको उल्लेख गरिएको छ। त्यसै गरी भित्री पन्नामा छापिएको अर्को खबर छ। रासोपामा अब 19 पदाधिकारी, 158 सदस्यीय केन्द्रीय समिति शीर्षकमा खबर छापिएको छ। कमल राज भट्टले लेख्नु भएको हो। समुदायको सहयोगमा उठ्यो नयाँ बानेश्वर प्रहरी वृत्त शीर्षकमा खबर छापिएको छ भने महराको आरोह अवरोह, 48 वर्षे सक्रिय राजनीति उत्तरार्धमा विवादित हुँदै विश्राम शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। दश जिल्लामा फैलियो बर्ड फ्लू शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उपत्यका तीनवटै जिल्लासहित झापा, मोरङ, सुनसरी, मोतरी, बारा, चितवन र नवलप्रासीमा फैलिएको बर्ड फ्लू नियन्त्रण गर्न 5 लाख भन्दा बढ़ी जिउँदा ब्रोइलर र करिब 7 लाख गोटा अण्डा नष्ट गरिएको छ। औद्योगिक क्षेत्रमा भूत प्रभावी भाडा वृद्धि गर्न सर्वोच्चको रोक शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर छ। अब सरकारले असार 2079 पुरानै भाडा दर र त्यस यता मात्रै नयाँ भाडादर लिन पाउने उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा ऋण तिर्नकै लागि ऋण लिँदै सरकार शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ 42 वर्ष र हस्तबहादुर राई 44 वर्षले सोचेका थिए अब घर फर्किने दिन आयो। उहाँहरूले सोचेको घर थियो नेपालको शरणार्थी शिविर। 18 जेठमा भूटानको छामगाङ केन्द्रीय जेलको ढोका खोलेसँगै उहाँहरूले लामो सास फेर्नुभयो। रिहापछि भूटानी सुरक्षाकर्मीले उहाँहरूलाई भारत भूटान सीमावर्ती जय गाउँमा पुर्यायो। उहाँहरूसँग साथमा थिए एक एक थान टीभी र केही थान झोला झ्याम्टा। विदाईको बेला चेतावनीको शैलीमा भनियो, अब सोझै नेपाल जानु, फेरि यता फर्कियो भने जेलमै कोचिदिन्छौं। 18 वर्ष 3 महिना भूटानी जेलमा बिताएपछि चतुरमान तामाङ र हस्तबहादुर राई नेपाल प्रवेश गर्न भारतको पानी ट्याङ्की नाकामा आइपुग्नुभयो। दिनभरि सीमामा बस्नुभयो तर पहिचान खोल्ने कुनै कागजात नभएकाले प्रवेश गर्न पाउनु भएन। पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको छ। 5 वर्ष मुनिका 2 लाख भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छापिएको छ। निरन्तरको मूल्य वृद्धि, घट्दो आय र रोजगारीका सीमित अवसरले घर परिवारको बजेटमा प्रत्यक्ष असर पर्दा कुपोषणको वृद्धि भएको पनि उल्लेख गरिएको छ। त्यसै गरी छापिएको अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। झापाका चिया उद्योग र बगानहरू बन्द भएका छन्। तुलसी प्रसाद निरौलाले लेख्नु भएको खबर हो। झापाका चिया उद्योग तथा बगानहरू बिहिबारदेखि बन्द भएका हुन्। भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योग र बगान बन्द भएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर भने रहेको छ, रासोपाको नेतृत्व सहमतिमा नै चयन गर्ने तयारी शीर्षकमा यो खबर छापिएको हो।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले इरानमाथि लगाएको 9 सैनिक नाकाबन्दी हटाएको छ। अमेरिकी केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हो। केही अमेरिकी युद्ध तोप भने क्षेत्रमै रहेको जानकारी गराइएको छ। मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान बीच सम्झौता भएपछि 9 सैनिक हटाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानका सर्वोच्च नेताले आफूले अमेरिकासँग भएको सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि सम्झौताप्रति आफ्नो धारणा फरक रहेको उल्लेख गर्दै उहाँले इरानका राष्ट्रपतिले जनताको अधिकारको रक्षा गर्ने आश्वासन दिएपछि सम्झौतालाई अघि बढ़ाउन अनुमति दिएको समेत बताएको बीबीसीमा उल्लेख छ। र युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ। आक्रमणका लागि पठाइएका युक्रेनका 555 ड्रोन खसालेको रूसले दावी गरेको छ। आक्रमणका कारण मस्को स्थित एयरपोर्टहरू पनि व्यावसायिक रूपमा उडानहरू अवरूद्ध भएका थिए। 4 वर्ष अघि रूसले युक्रेनमा आक्रमण गरिएता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको छ। मस्कोले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको समेत बताएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह बी को दोस्रो खेलमा क्यानाडाले कतारमाथि 6-0 ऐतिहासिक र फराकिलो जीत हात पारेको छ। आज बिहान सम्पन्न खेलमा क्यानाडाका स्ट्राइकर जोनाथ डेभिडले शानदार ह्याट्रिक गरेपछि कतार निरीह बनेको हो। जोनाथ डेभिडको यो ह्याट्रिक जारी विश्वकप 2026 दोस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरिया विरूद्धको खेलमा प्रतियोगिताकै पहिलो ह्याट्रिक प्रहार गर्नुभएको थियो। खेलको 16 मिनट मा काइल लारिनको गोलबाट अग्रता लिएको क्यानाडाले खेलभरि कतारलाई दबावमा राख्यो। 29 मिनटमा जुनाथ डेभिडले टोलीका लागि दोस्रो गोल थप्नुभयो। खेलको 33 मिनटमा कतारका डिफेन्डर हुमाम अहमदले रेड कार्ड खाँदै मैदान बाहिरिएपछि कतार 10 खेलाड़ीमा सीमित भएको थियो। यसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्नुभयो। स्विजरल्याण्डले फिफा विश्वकप 2026 पहिलो जीत निकालेको छ। बोस्निया एण्ड हर्ज गोविनालाई 4-1 पराजित गर्दै स्विजरल्याण्डले पहिलो जीत दर्ता गरेको हो। यो जीतसँगै स्विजरल्याण्ड 4 अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि पहिलो खेलमा स्विजरल्याण्ड कतारसँग 1-1 बराबरीमा रोकिएको थियो। यसअघि सम्भव चरणको दोस्रो राउण्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ। एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिनु परेको हो। भोलि पाँच खेल हुँदैछन्। अमेरिका र अस्ट्रेलिया भिड्नेछन्, स्कटल्याण्ड र मोरक्को, त्यसै गरी ब्राजिल र हाइटी अनि टर्की पारागोएको बीचमा खेल हुनेछ भने नेदरल्याण्ड्स र स्वीडेनको बीचमा पनि प्रतियोगिता हुनेछ।
2: पशु कल्याणका लागि आवश्यक कानून र भइरहेको ढिलासुस्ती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्ट होम डिश होम खुशीको कनेक्शन
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि छोयो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब पशु कल्याणका लागि आवश्यक कानूनका कुरा नेपालमा हरेक वर्ष मौसमजन्य विपदका कारण औसत 8,000 पशु वस्तु मर्ने गरेका छन् तर तिनको उद्धार र संरक्षण अझै सरकारी प्राथमिकतामा पर्न सकेको छैन साथी सुशीला श्रेष्ठले पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँग कुराकानी गर्नुभएको छ
4: पशु सेवा विभाग भनेपछि त पशुहरूको सेवा गर्नको लागि बनाएको हो नि त विभाग त अनि कहाँ सेवा भइरहेछ त खै त अहिलेसम्म पशु सेवा विभाग भइरहेछ पशु तथा कृषि मन्त्रालय विभाग छ भनेपछि उनीहरूको लागि चाहिँ उनीहरूकै लागि र उनीहरूलाई सेवा गर्नको लागि बनेको विभाग र मन्त्रालय के हेरेर बसिरहेछ
5: सोद्धाखेरि त होइन यो विषय प्राथमिकतामा छ भनेर कति सजिलै भन्नुहुन्छ होइन
4: किन कानुन बन्दैन त अहिलेसम्म
5: अब चाहिँ ऐन कस्तो खालको ऐनको चाहिँ अपेक्षा गर्नुहुन्छ तपाईँले
4: मैले कुरा गरेँ भने त म त अधिकारकै कुराहरू त्यहाँ सबै चिज राख्नुपर्छ हुनुपर्छ भनेर भन्छु तर अहिले बन्ने कानुनमा चाहिँ जुन हिसाबले चाहिँ जुन एउटा ड्राफ्ट रेडी भएको छ त्यसमा चाहिँ पशु कल्याणको कुराहरू छ कि त्यो एउटा जुन अहिले रेडी भएको जुन एउटा ड्राफ्ट छ त्यो त्यसलाई चाहिँ पास गर्दैदेखि हुन्थ्यो तर उहाँहरूको अहिले जुन मर्ज गर्ने कुरा छ एकीकृत गर्ने कुरालाई लिएर चाहिँ म चाहिँ टोटली अगेन्स्टमा म मात्रै होइन हामी पशु कल्याणको लागि काम गर्ने हामी सबै
5: चाहियो पशुको लागि भनिसकेपछि चाहियो
4: त्यो पुरै एउटा खिचडी जस्तो गरेर एक ठाउँमा मिक्स गरेर त्यो पकाएर जुन खिचडी बन्छ नि त्यो टेस्टै त्यो थाहा हुँदैन कि त्यो खिचडी भनेर थाहा हुन्छ त्यसमा त्यसको त्यो दालको टेस्ट के हो चामलको टेस्ट के हो त्यहाँ छुट्याउनु पर्यो भने त्यहाँ महाभारत हुन्छ
5: अहिले संविधानले पनि त कसैमाथि दुर्व्यवहार गर्न नपाउने सबैको अधिकारको हक हुने भनेर व्यवस्था गरेको छ त्यो समग्र भएको कारणले पशुहरूको अधिकारको लागि आवाज उठाउन अलिकति समस्या भइरहेको छ होइन बुझ्न गाह्रो छ यो ऐन पनि एकीकृत भएर आयो भनेदेखि त फेरि त्यस्तै हुने हो
4: कुनै पनि देशमा चाहिँ कानुन चाहिँ यसरी एउटा मर्ज गरेर एउटा त्यो यस्तो एकीकृत कानुन बनेको छ सबै ठाउँमा चाहिँ छुट्टा हरेक देशमा छुट्टा छुट्टै कानुन छ अनि किन हाम्रो देशमा
5: त्यो ऐन बन्दै गर्दाखेरि सरकारवाला छलफल भएको छ तपाईँहरूसँग पटक पटक
4: एकदमै धेरै एकदमै यो जुन यो अहिले रेडी भएको जुन यो ड्राफ्ट छ यसमा त हाम्रो धेरै पटक नै एकदम धेरै पटक नै छलफल गर्यो हामीले पशु सेवा विभागसँग मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयसँग त्यहाँको सचिवज्यूहरूलाई बोलाएर विभागको त्यहाँको डिजीहरूलाई उहाँहरूलाई बोलाएर धेरै पटक छलफल गरिसकेको छ यो विषयमा चाहिँ धेरै पटक छलफल गरेर
5: त्यो मस्यौदामा चाहिँ परिमार्जन गर्नुपर्ने परिवर्तन गर्नुपर्ने अथवा त्यसलाई सच्याउनु पर्ने केही थियो र कानून मन्त्रालयले फिर्ता गरेको
4: मलाई लाग्ने चाहिँ कानून मन्त्रालयले चाहिँ यतिकै नै चाहिँ सबै चिजलाई जोडेर चाहिँ सबै चिजलाई एक ठाउँमा मर्ज गरेर चाहिँ यसलाई चाहिँ एकीकृत बनाएर लिएर आऊ भनेर कानून मन्त्रालयबाट आयो भनेर चाहिँ उहाँले भनिरहनु भएको छ नि डेफिनेटली त कानून मन्त्रालयबाटै गएको हो होइन यो कुरामा चाहिँ कृषि मन्त्रालयले चाहिँ स्ट्यान्ड लिन सक्नु पर्यो नि त होइन यस्तो हुनुपर्छ भने किनकि उहाँहरूको जिम्मेवारी हो नि त यो होइन र म भन्दाखेरि पनि उहाँहरूको जिम्मेवारी हो नि यो त
5: 8 वर्षमा सायद 28,000 भन्दा बढी पशुहरूको मृत्यु भएको छ विपदमा परेर होइन विपदको बेला विपदको समयमा पनि सरकारको प्राथमिकतामा विपदको बेलामा पशुहरूको उद्धार पर्दैन यसलाई चाहिँ लिएर के भन्नुहुन्छ
4: कहीँ बाढी आओस् फ्लड आओस् त्यहाँ कहिले पनि एनिमल प्रायोरिटीमा पर्दैन फेरि किसान चाहिँ पर्छ है किनभने ए बिचराको यदि यदि 100 वटा गाई बगाइदिएछ 100 वटा भैँसी बगाइदिएछ 50 वटा बाख्रा बगाइदिएछ राहत दिउँ तर त्यो जुन विपदमा परेर बगाएर लिएर आएको गाई बाछाभाछीहरू बाँकी बसेको हुन्छ उनीहरूलाई उद्धार गर्ने उपचार गर्ने जुन त्यसमा परेको हुन्छ उनीहरूलाई निकाल्ने त्यसमा उहाँहरूको ध्यान जाँदैन कि
5: विपदका बेलामा उद्धार गर्न मानिसको लागि छुट्टै टिम खटिएको हुन्छ तर पशुहरूको लागि भनेर छुट्टै उद्धार टिम आजसम्म बनेको छैन
4: यसमा चाहिँ मैले भनिहालेँ नि अघि नै पनि मैले भने नि यो पशु कल्याण एन नभएको कारणले पनि हो किन त्यसमा यो विषयहरू पनि सबै समावेश अहिलेको जुन छ त्यसमा समावेश भएको छ जस्तो लाग्छ मलाई होइन जुन अहिले रेडी भएको जुन ड्राफ्ट छ त्यसमा चाहिँ कुनै पनि डिजास्टर हुँदाखेरि कहिले पनि यो राहतको कुरा गर्दाखेरि त त्यो पछि चाहिँ गएर किसानलाई कति राहत दिने भनेर चाहिँ आउँछ तर त्यो उद्धार गर्ने यिनीहरूलाई उपचार गर्ने भने मान्छेको लागि इमिडिएटली जुन एउटा टिम बनेर गएर उद्धारमा लाग्छ नि त्यो चाहिँ जनावरको लागि चाहिँ मैले अहिलेसम्म मेरो 10 वर्षमा चाहिँ मैले देखाएको छुइनँ
3: पशु अधिकार कर्मी स्नेहा श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
6: 5 वर्ष मुनिका 2 लाख भन्दा बढी बाल बालिकामा गम्भीर कुपोषण आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पारित सांसदको संख्या घटाउने निर्वाचन आयोगको सुझावमा प्रष्टीकरण माग
3: राहदानी खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणामाथि पनि अनुसन्धान
7: 80 उद्योगमा काटियो पानी र बिजुलीको लाइन, मनसून जन्य विपद व्यवस्थापनमा जुट्न गृह मन्त्रीको निर्देशन।
3: झापाका किसान उद्योग, चिया उद्योग र बगान बन्द, नेपाल चिर्न लागेको मनसूनलाई पश्चिमी वायुले रोक्यो। कालीकोटमा धान रोपाईमा ढिलाइ, पशु अधिकार सम्बन्धी छुट्टै कानून बनाउन माग।
7: अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटायो। इरानका सर्वोच्च नेताद्वारा अमेरिकासँगको सम्झौता अनुमोदन। युक्रेनद्वारा मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण।
3: र फिफा विश्वकपमा क्यानाडाद्वारा कतार 6 गोलले पराजित, स्विजरल्याण्डको पहिलो जित। चेक रिपब्लिकन पब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो।
7: ताजा खबरको अन्त्यमा कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। भौतिक पूर्वाधार मन्त्रीले केही दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा समयमा काम नगर्ने ठेकेदारहरूको खुट्टा भाँच्नु भनेर त्यो खालको
8: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa, 95.5 MHz.

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

पर्सीदेखि हुने राजसभाको पहिलो महाधिवेशनको तयारी तीव्र, सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ़ाउने तयारी। राहदानी खरिद अनियमितताको अनुसन्धानको दायरामा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारले बयानमा बोलाए पनि तत्काल आउन नसक्ने जवाफ। सार्वजनिक ऋणको भार बढ्दै जाँदा ऋण तिर्नका लागि ऋण लिँदै सरकार, राजस्वले चालू खर्च धान्न समेत मुस्किल भएपछि विकास बजेट जुटाउन चुनौती। बहुप्रतीक्षित शान्ति सम्झौतामा अमेरिका र इरान बीच हस्ताक्षर, हर्मुज खुल्ला गर्दै इरानलाई तेल बेच्न अनुमति। र फिफा विश्वकप फुटबलको पछिल्लो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाको बराबरी।

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: आजकल AI voice fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank survey वा offer को माध्यमबाट ठगी गर्ने ठगहरुको बिकबिली बढेको हुनाले यस्ता ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी।
1: नमस्कार, कान्तिपुर जारीका साथमा पूजनी र म श्रीकृष्ण शुरू गरौं अहिले समयका प्रमुख प्रसंगबाट।
2: पहिलो महाधिवेशन गर्न गइरहेको सत्तारूढ राष्ट्रपतिमा सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढ़ाइने भएको छ। यसअघि 16 पदाधिकारीमा 6 जना मात्र सभापतिले मनोनयन गर्न पाउने प्रस्ताव गरिएकामा राष्ट्रपतिले हिजो बसेको सचिवालय बैठकमा त्यो संख्या बढ़ाउनु पर्ने र एकता तथा समायोजनबाट पार्टीमा जोड़िएकालाई पनि नेतृत्वमा ल्याउने बाटो खोल्नुपर्ने विषयमा छलफल भएको हो। असार 2079 स्थापित राष्ट्रपतिको पहिलो महाधिवेशन 7-9 असाढमा चितवनमा हुँदैछ। एकताको राष्ट्रपतिका एक पदाधिकारी भन्छन् एकताको मर्म समेट्न कस्ता विधि अपनाउने भन्ने विषयमा छलफल भएको छ। जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि एवं नेतृत्वमा पुरानै मान्छे आए, एकताबाट जोड़िएका नयाँ आएनन् भन्ने स्वर छन्। सहमति र विश्वासमा काम गर्नुपर्छ, एकताको महाधिवेशन होस् भन्ने हिसाबले नेतृत्वमा संख्या मिलाउन सभापतिले मनोनयन गर्ने संख्या बढ़ाउने कुरा आएको छ। पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह, पूर्व विवेकशील साझा पार्टी थारूहट थारूवान अभियन्ता, उज्यालो नेपालमा नफर्किएका नेताहरू लगायतलाई पार्टी नेतृत्वमा व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय समिति सहमतिमै चयन गर्न मनोनयनको प्रावधान विधानमा राख्न लागि उनको भनाई छ। ती नेता भन्छन् समायोजनबाट आएका साथीहरू फिल्डमै गएर जित्न सक्ने थोरै छन्, त्यो हुँदा पार्टी एकता सहमति र समायोजनको मर्म नदेखिएला कि भन्ने भएको छ। एकताको महाधिवेशन बनाउन केन्द्रीय सदस्य संख्या बढ़ाउने, मनोनित संख्या बढ़ाउने र सहमतिमै पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने बारे छलफल भएको छ। त्यसको अन्तिम निर्णय भने महाधिवेशन अघि चितवनमा बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ। यसैबीच महाधिवेशन स्थल भरतपुरको गेस्ट हाउस चौरमा तयारी धमाधम भइरहेको छ। घाम पानी छेक्ने छानो सहितको जर्मन ह्याङ्गर भित्र उद्घाटन कार्यक्रम हुनेछ। जर्मन ह्याङ्गर अस्थायी तर बलियो टेन्ट हो। आल्मुनियमको संरचनामा टेन्साइल फेब्रिकको छानो हुन्छ, जसले गर्दा घाम पानी हुरी बतासका साथै आगलागीबाट पनि जोगिनेछ। आइतबार उद्घाटन हुने महाधिवेशन मंगलबार सकिने कार्यक्रम तय गरिएको छ। महाधिवेशनको बन्द सत्र गेस्ट हाउस चौर छेउको चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुने तय भएको छ।
1: राहदानी खरिद सम्बन्धी अनियमिततामा अनुसन्धान गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबा र ठेक्का लिएका जर्मन कम्पनीलाई बयानमा बोलाएको छ। अख्तियारले राणाका लागि बुढानीले कण्ठ 2 स्थित निवासमा सूचना टाँसेको छ भने दुई जर्मन कम्पनीका नाममा हिजो दि राइजिङ नेपाल पत्रिकामा सूचना निकालिएको छ। बुढानीले कण्ठ नगरपालिका दुईका वडा अध्यक्ष गजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोलीले 2 असारमा देउबा निवासमा म्याद तामेल गरेको हो। उनले भने वडाको रोहवरमा 3 दिनभित्र अख्तियारमा उपस्थित हुनु भन्ने म्याद तामेल भएको छ। सूचनामा राहदानी खरिद सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानमा बयान दिने राणालाई आयोगको कार्यालय टंगाल काठमाण्डुमा उपस्थित हुन भनिएको छ। अनुसन्धान अधिकृतको हस्ताक्षरमा टाँस भएको सूचनामा उपस्थित नभए कानून बमोजिम हुने उल्लेख छ। तामेल भएपछि राणाले तोकिएको 3 दिनभित्र उपस्थित हुन नसक्ने जानकारी इमेल मार्फत पठाएको अख्तियारका एक अधिकारीले बताए। उनका अनुसार अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्न तयार रहेको तर अहिले उपचारको सिलसिलामा विदेशमा रहेकाले तत्काल नेपाल फर्कन नसक्ने इमेलमा उल्लेख गरिएको छ। पूर्वमन्त्री राणा र पति पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा 21 फागुन अघिदेखि नै विदेशमा छन्। अख्तियारले राहदानी खरिदको ठेक्का अनियमिततामा अनुसन्धानका लागि अहिलेसम्म 4 जनालाई पक्राउ गरिसकेको राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र जर्मन कम्पनी म्युहल वावरका नेपाली प्रतिनिधि मनिन्द्र राज मल्ललाई अख्तियारले नियन्त्रणमा लिएको हो। विशेष अदालतमा म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढ़ाइएको अख्तियारले जनाएको छ। भेरिडोजका नेपाली प्रतिनिधि सिद्धार्थ थापा भने फरार रहेको अख्तियारका एक अधिकारीले जानकारी दिए। राहदानी खरिदमा भएको भनिएको अनियमितमा 35 जना भन्दा बढ़ीमाथि विस्तृत छानबिन भइरहेको छ। अख्तियारका एक उच्च अधिकारीका अनुसार राहदानी खरिद र छपाईका लागि ठेक्का लगाउँदा नै अनियमितता भएको आशंका छ। राहदानी ठेक्का पाएको कम्पनीले मिलेमतोमा सम्झौता अनुसार काम नगरेको आशंकामा छानबिन भइरहेको हो।
2: अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले नेपाललाई साइबर अपराधको जोखिमपूर्ण देशका रूपमा सूचीकृत गरेको छ। इन्टरपोलले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा साइबर अपराधीहरूले प्रयोग गर्ने इन्फोस्टिलर मालवेयरको मुख्य निशानामा रहेको देशको सूचीमा नेपाललाई पनि समेटेको हो। एशिया र दक्षिण प्रशान्त साइबर खतरा मूल्यांकन 2025-26 नामक प्रतिवेदन अनुसार नेपाल सहितका देशहरू रेडलाइन स्टिलर नामक मालवेयरको उच्च जोखिममा परेका हुन्। रेडलाइन स्टिलर मालवेयरको निशानामा परेका देशहरूमा नेपालसँगै कम्बोडिया, फिजी, भियतनाम, किरीबाती, लावोस, फिलिपिन्स र टिमोर लेस्टे परेका छन्। इन्टरपोलको परिभाषा अनुसार रेड लाइन खतरनाक इन्फोस्टिलर सूचना वा डेटा चोर्ने मालवेयर हो। यसको मुख्य काम प्रयोगकर्तालाई थाहै नदी उनीहरूको कम्प्यूटर, ल्यापटप वा मोबाइल फोनबाट गोप्य र संवेदनशील विवरणहरू संकलन गरेर अपराधीहरूको सर्भरमा पठाउनु हो। सन् 2020 साइबर अपराधको कालो बजार डार्क वेबमा यो मालवेयर व्यापक रूपमा उपलब्ध हुन थालेको हो। यो मालवेयर अन्य परिष्कृत मालवेयरको तुलनामा निकै सस्तो र चलाउन सजिलो भएकाले संसारभरका सिकारोदेखि पेशेवर साइबर अपराधीहरूको पहिलो रोजाईमा परेको छ। नेपालमा विशेष गरी वित्तीय क्षेत्र र ब्यांकिङ प्रणाली यसको पहिलो र सबैभन्दा ठूलो निशानामा रहेका छन्। अचेल सर्वसाधारणले मोबाइल ब्यांकिङ र डिजिटल वालेटको प्रयोग बढ़ाए पनि आफ्नो अकाउन्टको सुरक्षाका लागि बलियो पासवर्ड नराख्ने वा ब्राउजरमै पासवर्ड सेभ गरेर राख्ने बानीका कारण रेडलाइन मालवेयरले त्यस्ता वित्तीय विवरणहरू सजिलै चोरेर ठूलो परिमाणमा वित्तीय ठगी गरिरहेको छ।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको टिप्पणी भएका छन्। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। यस घटनालाई विज्ञ तथा पूर्व सचिवहरूले राष्ट्रिय सभाको कमजोरी र जिम्मेवारी वहन गर्न नसकेको रूपमा औल्याएका छन्। कान्तिपुर कर्मी राजेश मिश्रले तयार पारेको सामग्री अब कान्तिपुर सविस्तारमा।
1: अर्थ विधेयकका रूपमा दर्ता भएको वैकल्पिक विकास परिचालन विधेयकलाई प्रतिनिधि सभाले 7 जेठमा पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। संविधान अनुसार उक्त विधेयकलाई प्रतिनिधि सभाबाट प्राप्त गरेको 15 दिनमा राष्ट्रिय सभाले फिर्ता पठाउनु पर्ने थियो, तर राष्ट्रिय सभामा विधेयकमाथि छलफल समेत भएन। विधेयक समयभित्र फिर्ता पठाउन नसक्नुलाई जानकारहरूले राष्ट्रिय सभाको कमजोरीका रूपमा औल्याएका छन्। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ यस घटनालाई राष्ट्रिय सभाले आफ्नो जिम्मेवारी वहन गर्न नसकेका रूपमा लिन्छन्। रहेका बेला समय गुजारेर अर्थ सम्बन्धी विधेयक फिर्ता पठाउन नसकेको यो पहिलो घटना भएको गुरूङले बताए। यसअघि यस्तो भएको मैले सम्झेको छैन। 2049 देखि 2064 सालसम्म संसदमा रहेका उनले भने यसबाट राष्ट्रिय सभाले आफ्नो दायित्व पूरा नगरेको ठहरिन्छ। राष्ट्रिय सभाको छविलाई धूलित बनाउने कार्य भएको छ। राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयाल विधेयकमाथि छलफल समेत नगर्नु र फिर्ता पनि पठाउन नसक्नुलाई राष्ट्रिय सभाको असफलता मान्छन्। 59 सदस्यीय राष्ट्रिय सभामा सत्तारूढ राष्ट्रपतिको छैन। संविधानको धारा 111 मा संघीय संसदको एउटा सदनले पारित गरेको विधेयक यथाशीघ्र अर्को सदनमा पठाइने र सो सदनले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने उल्लेख छ। प्रतिनिधि सभाले पारित गरी पठाएको अर्थ विधेयक 15 दिनसम्ममा राष्ट्रिय सभाले फिर्ता पठाइसक्नुपर्नेछ। अन्य विधेयक प्राप्त भएको 2 महिनाभित्र पारित गरी वा सुझाव सहित राष्ट्रिय सभाले फिर्ता पठाउनु पर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभाले 7 जेठमा पठाएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई 8 जेठमा राष्ट्रिय सभामा टेबल गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा प्रतिनिधि सभामा भारतसँगको सीमा समस्याबारे दिइएको अभिव्यक्ति विवादित बनेपछि राष्ट्रिय सभामा पनि सांसदहरू विरोधमा उत्रिएका थिए। 18 जेठमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची थियो। समयको चापलाई ध्यानमा राखेर उक्त विधेयकलाई समितिमा नपठाइकनै सभामै निर्णयार्थ पेश गर्ने तयारी गरिएको थियो, तर सदस्यहरूको विरोधका कारण सभा नियमित कार्यसूचीमा प्रवेश नै गर्न पाएन। सांसदहरूले सभा सञ्चालनमै लगातार अवरोध पुर्याएपछि उक्त विधेयकमाथि छलफल नै हुन नपाएको राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बताए। अध्यक्ष दाहालले 18 र 20 जेठमा विधेयकलाई अगाडि बढ़ाउन प्रयास गरेका थिए। प्रतिनिधि सभाबाट हाम्रो काँधमा आएको विधेयकलाई अगाडि बढ़ायौं, आएको विधेयक केही पनि नगरी फिर्ता जाने भयो। अहिलेसम्मको इतिहासमा यो नयाँ हुन्छ। 20 जेठको सभामा दाहालले भनेका थिए विधेयक अगाडि बढ़ाउन सहयोग गर्नुहोस्, तर अध्यक्ष दाहालको आग्रहलाई सांसदहरूले सुनेनन्। विपक्षी दलले निरन्तर अवरोध गरिरहेपछि 20 जेठबाट बैठक नै स्थगन गरियो। त्यसपछि एकैपटक 26 जेठमा बसेको बैठकमा पनि अध्यक्ष दाहालले विधेयकलाई अगाडि बढ़ाउन खोजेका थिए, तर बैठक चल्न सकेन। सभामुख डीपी अरियालले 27 जेठमा प्रतिनिधि सभाको बैठकमा संविधानमा तोकिएको अवधिभित्र राष्ट्रिय सभाबाट विधेयक फिर्ता नआएकाले प्रमाणीकरण प्रक्रिया अगाडि बढ़ाइएको जानकारी गराएका थिए। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संविधानले निर्दिष्ट गरेको प्रक्रिया अनुसार निर्धारित समयभित्र राष्ट्रिय सभाबाट विधेयक फिर्ता नआएकाले प्रतिनिधि सभाले अगाडि प्रक्रिया बढ़ाएको बताए। यसअघि 6 वैशाख 2076 प्रतिनिधि सभाले एकलौटी रूपमा राहदानी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो। तत्कालीन सभामुख कृष्णबहादुर महराले 60 दिनभित्र राष्ट्रिय सभाले विधेयक फिर्ता नपठाएको भन्दै राहदानी विधेयक प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्या भण्डारी समक्ष पठाएका थिए। त्यो अर्थ विधेयक थिएन र राष्ट्रिय सभाका सदस्यहरूले संसद अधिवेशन नबसेको अवधिलाई गणना गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। प्रतिनिधि सभाले 10 असोज 2075 पारित गरेको राहदानी विधेयक बजेट अधिवेशन अन्त्य हुने दिन 11 असोजमा राष्ट्रिय सभामा टेबल गरिएको थियो। त्यसको 3 महिनापछि मात्रै संसद बसेको थियो। संसदमा बसेकाले विधेयकमाथि सभाले काम गर्न पाएन। विधेयकको विषयवस्तुमाथि पनि प्रश्न उठेको थियो। राष्ट्रिय सभाका सदस्यहरूले राष्ट्रपतिलाई भेटेर विधेयकमा एउटा सदनले काम गर्दा गर्दै प्रमाणीकरणका लागि पठाइएको भन्दै असन्तुष्टि सुनाएका थिए। त्यसपछि तत्कालीन राष्ट्रपति भण्डारीले सो विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन्। त्यसपछि दुवै सदनबाट पारित गरेर विधेयक राष्ट्रपति कार्यालय पठाइएको थियो। राष्ट्रिय सभाका पूर्व सदस्य वरिष्ठ अधिवक्ता राज्य श्याम अधिकारी त्यति बेला राष्ट्रपतिबाट विधायन प्रक्रिया तथा विषयवस्तु दुवैमा सुधार गर्ने अवसर प्रदान गरिएको बताउँछन्। त्यति बेला संसद अधिवेशन चलेका बेला वर्किङ डेलाई गर्ने कि अधिवेशन नचलेका बेलालाई पनि गर्ने भन्नेमा प्रश्न उठ्यो उनले भने। अर्कातिर विधेयकको कन्टेन्टमा पनि केही त्रुटि थियो। त्यति बेला र अहिलेको परिस्थितिमा फरक रहेको अधिकारीले बताए। अहिले राष्ट्रिय सभाको कमजोरी देखियो, 15 दिनको समय सीमा छ भने त्यसभित्र चनाको साथ विधेयकलाई आफ्नो सुझाव सहित वा सुझाव बिना विधेयक फिर्ता पठाउन सक्नु पर्थ्यो। उनले भने समयभित्र फिर्ता पठाउन नसक्दा राष्ट्रिय सभाले आफ्नो कर्तव्य पूरा गरेन भनेर प्रश्न चिन्ह लाग्छ। देशभित्र लगानी बढ़ाउन पूर्वाधारका क्षेत्र तथा परियोजनाको पहिचान गर्न तथा त्यसका लागि आन्तरिक स्रोत वैदेशिक लगानी जुटाउन सरकारले वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक ल्याएको हो। परियोजनाका लागि स्रोत जुटाउनका लागि आवश्यक कानूनी आधार दिन विभिन्न वैकल्पिक विकासका वित्त स्रोतहरूको परिचालन संस्थागत संरचना अनुगमन तथा मूल्याङ्कन सम्बन्धी सम्पूर्ण विषयलाई विधेयकले समेटेको छ। वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कोष स्वायत्त संस्थाका रूपमा स्थापना हुने प्रावधान विधेयकमा छ। कोषको अधिकृत पुँजी 1 खर्ब र चुक्ता पुँजी 25 अर्ब रूपियाँ हुने प्रस्तावमा छ। उच्च प्रतिफल दिने रोजगारीका थप अवसर सृजना गर्ने उत्पादन तथा आर्थिक वृद्धिमा सहयोग गर्ने आयोजनाको पहिचान अध्ययन विकास वा शोकको कार्यान्वयनका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने भनिएको छ। आयोजना विशेष वित्तीय उपकरण वा ऋण पत्र जारी गरी वा स्व पुँजी इक्विटी वा ऋण वा मिश्रित वित्तीय उपकरणको माध्यमबाट लगानीकर्ता वा सर्वसाधारणबाट रकम उठाउन सकिने विधेयकमा भनिएको छ। स्वदेशी वा विदेशी लगानीकर्ताबाट कर्ताबाट पुँजी संकलन गरी लगानी कोष स्थापना गर्न सकिने, वैदेशिक रोजगारीमा रहेका वा गैर आवासीय नेपालीको लगानीमा विप्रेषण स्थापनाको समेत प्रस्ताव छ। वैकल्पिक विकास वित्त कोषको 1 खर्बको अधिकृत पुँजी 100 रूपियाँका दरले 1 अर्ब किता साधारण शेयरमा विभाजन गरिने भनिएको छ।
2: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट जमीन, भवन, पानी, बिजुली लगायतको बक्यौता रकम नतिर्ने उद्योगमा पानी तथा बिजुलीको लाइन काट्न शुरू गरेको छ। लिमिटेडले 2 दिन बुधबार र हिजो मात्रै 10 वटा औद्योगिक क्षेत्रभित्र रहेका 167 उद्योगको पानी तथा बिजुलीको लाइन कटौती गरेको हो। त्यसमध्ये बक्यौता तिरेका 87 उद्योगमा हिजो पुनः लाइन जडान गरिएको जनाइएको छ। लिमिटेडले सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन 25 जेठमै सूचना जारी गरेको थियो। दिएको म्याद सकिएपछि बुधबारदेखि लाइन काट्न शुरू गरिएको हो। हिजो साँझसम्म 80 वटा उद्योगको पानी तथा बिजुलीको लाइन कटौती अवस्थामै रहेको लिमिटेडका महाप्रबन्धक जनक ओलीले बताए। बक्यौता नतिरेका थप 74 उद्योगमा पनि लाइन काट्न बाँकी रहेको र 62 उद्योगले औद्योगिक क्षेत्र छाडिसकेको लिमिटेडको भनाई छ।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: Red Bull. Bub.

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
1: सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानी दायित्व निरन्तर बढ़दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनुपर्ने भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लीले 15 जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट 14,05,31 करोड़ र वैदेशिक अनुदानबाट 61,74 करोड़ रहने उल्लेख गरेका छन्। बाँकी 6,57,29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाएका छन्। वैदेशिक ऋणबाट 2,47,28 करोड़ र आन्तरिक ऋणबाट 4,10,00,000 रूपियाँ संकलन गर्ने लक्ष्य छ। अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्ष 2,45,89 करोड़ आन्तरिक ऋणको सामा भुक्तानी हुनेछ। त्यसबाहेक आन्तरिक ऋणको ब्याज भुक्तानी र वैदेशिक ऋणको सामा ब्याज भुक्तानी गर्ने दायित्व पनि सरकारको रहन्छ। राजस्वले सरकारको अनिवार्य दायित्व भुक्तानी गर्न पनि नपुगेपछि सार्वजनिक ऋणको आकार बढ़ेको अर्थमन्त्री वाग्लेले सार्वजनिक रूपमै बताउँदै आएका छन्। सार्वजनिक ऋणको भार बढ़दै जाँदा विकास स्रोत जुटाउने चुनौती बढ़दै गएको उनको भनाई छ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: कान्तिपुर झारीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेस्कियनले शान्ति सम्झौतामा बेग्ला बेग्लै हस्ताक्षर गरेका छन्। ट्रम्पले G7 सम्मेलनका क्रममा फ्रान्सको वर्साल्स दरबारमा आयोजित रात्रिभोजमा सम्झौतामा डिजिटल हस्ताक्षर गरेका हुन्। त्यसपछि पेजेस्कियनले तेहरानबाट यसमा हस्ताक्षर गरे। संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान बीचको इस्लामाबाद समझदारी नाम दिएको सो सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा सम्वर्धित युरेनियमको भण्डारलाई घटाउने र अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने उल्लेख छ। हर्मुजको जलमार्गमा कायम अवरोधहरू चरणबद्ध रूपमा हटाउँदै यसलाई खुल्ला राख्न दुवै पक्ष सहमत भएका छन्। यस सम्झौताले इरानलाई तत्कालै आफ्नो तेल स्वतन्त्र रूपमा बिक्री गर्न अनुमति दिएको छ।
3: फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको दोस्रो राउण्डको पहिलो खेल म्याच चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ। एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिएको हो। चेक रिपब्लिकका मिचल सादिलेकले खेलको छैटौं मिनटमा गोल गर्दै अग्रता दिलाएको खेलको 83 मिनटमा डिभक्सभित्र चेक रिपब्लिकका खेलाड़ीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो। समूह एको अर्को खेलमा मेक्सिको र दक्षिण कोरिया बीच अहिले प्रतिस्पर्धा भइरहेको छ। गै राति नै भएको अर्को खेलमा स्विजरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई 4-1 पराजित गर्दै विश्वकपमा पहिलो जित निकालेको छ। स्विजरल्याण्डका लागि जोहान मान्जाम्बीले 2 तथा रुवेन बर्गास र ग्रानिट जाकाले 1-1 गोल गरे। अर्को खेलमा क्यानाडाले कतारलाई 6-0 पराजित गर्यो।
2: अब मौसम सम्बन्धी जानकारी। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। देशभर अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 32 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ।
4: यो बुलेटिन अहिले यही सकिन्छ। पूजनी र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98।

0: सुनसरीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, सङ्खुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98422267।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले,
4: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
5: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आम सभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-53-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ, सङ्खुवा सभा।
6: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा

0: टेबल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ चार, राधा कृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 60 96 40 00
0: र 98 19 32 76 75।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर, खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 98615-39444
7: र 0295-90155।
9: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
10: नमस्कार है वडाध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्नु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
14: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-42-82-776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
19: यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
20: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू: अध्यक्ष तेज प्रसाद पोखरेल 9861531950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654, र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
21: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
22: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
21: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू:
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
22: दाँत खोल्ने, दाँत सफा गर्ने,
21: दाँतको एक्सरे गर्ने,
22: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
21: झिक्न मिल्ने आरपीडी लगाइने,
22: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
21: बाङ्गो टिङ्गो दाँत मिलाइने,
22: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
21: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
22: सम्पर्क नम्बर 0295906667 र 9842226667।
23: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
24: किन र काका?
23: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
24: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
23: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
24: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
23: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
24: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
23: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
24: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
23: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
24: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
23: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
24: प्रोप्राइटर सुनु एन भीम कदाइली।
23: सम्पर्क 0294400084 र 9804045827।
25: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने,
23: कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड एल्युमिनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड एल्युमिनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड एल्युमिनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सम्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
4: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खाँदारी 1, सम्खुवा सभा।

0: नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीबोरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन्दन भएको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
6: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: గోపకుమారాయ గోవిందాయ నమో నమః.
1: शुभ प्रभात. कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु. पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशि फल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेको छु. हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं. कार्यक्रमको शुरूआती चरणमा छौ. तपाईँ 9843597658 र 9814673601 सीधा सम्पर्कमा आउन सक्नुहुनेछ. म कार्यक्रम ज्योतिष दर्पणको शुरूआती चरणमा छु. कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचरबाट. आज मिति 2083 साल, आज असार 5 गते हो. आज विशेष गरी हेर्दा असार महिनाको आज 5 गते रहेको छ शुक्रबार. तदनुसार ईस्वी सन् 2026 आज जुन 19 तारीक, नेपाल सम्मत 1146 रहेको छ. तथलाथ रौद्रनाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु. आज विशेष गरी शुद्ध ज्येष्ठ शुक्ल पक्ष परम पवित्र पावन दिन आज पञ्चमी सूर्योदयमा रहेको छ. 43 घड़ी 7 पला 22 बजेर 25 मिनटसम्म अश्लेषा नक्षत्र 26 घड़ी 17 पला दिनको 3 बजेर 41 मिनटसम्म हर्षण योग 38 घड़ी 45 पला बबकरण 15 घड़ी 8 पला आज आनन्द योगमा मृत्यु योग रहेको छ. आजको दिनमानको समय 34 घड़ी 36 पला बिहान सूर्योदय 5 बजेर 10 मिनट जाँदा भयो. साँझ सूर्यास्त ठीक 7 बजे रहनेछ. अब पालो ग्रह गोचरको. ग्रह गोचरमा आज विशेषत सूर्य नाम गरेका ग्रह मिथुन राशिमा रहेका छन् भने चन्द्रमा यतिखेर कर्कट राशिमा रहेका छन्. आजको चन्द्रमा पूरा दिन 3 बजेर 41 मिनटसम्म कर्कट राशिमा रहन्छ भने तत् उपरान्त भने सिंह राशिमा चन्द्रमा प्रवेश गर्नेछन्. मंगल मेष राशिमा, बुध अवस्था यतिखेर मिथुन राशिमा छन्. बृहस्पति कर्कट राशिमा उच्च अवस्थामा, शुक्र कर्कट राशिमा रहेका छन् भने विशेष गरी शनि मीन राशिमा छन्. राहु यतिखेर कुम्भ राशिमा र केतु भने

0: राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अब यो जानकारी सही तपाईँलाई आजको दिन कसरी व्यतीत हुन्छ, तपाईँका राशिफल कसरी अगाडि बढ्छ भन्ने कुरामा हामी जानकारी गराउँछौ। अबको क्रममा मेष आदि पर राशिफल। सबैभन्दा पहिलो राशि मेष। मेषको लागि आज चौथो चन्द्रमा अलिकति मन खिन्न रहनेछ। काममा सफलता मिल्ने खालको योग देखिएको छ भने इष्टमित्रहरूले साथ दिने योग रहेको छ। लामो दूरको यात्राहरूमा पनि साथ र सहयोग प्राप्त गर्ने राशि मेष राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। उन्नति राम्रो छ। तपाईँको लागि सकारात्मक ऊर्जा प्राप्त रहने योग छ। पराक्रम बढ्ने योग छ भने आजको दिनमा सफलता हुने योगहरू राम्रा रहेका छन्। मन तपाईँको लागि एकदम प्रसन्न रहनेछ। तपाईँको कामबाट सबैजना सकारात्मक हुने योग छ। तपाईँको लागि अलिकति कामहरूबाट केही विवाद पनि आउन सक्ने योग भएकाले विशेष सावधानी अपनाउनुहोला। सरकारी जागिरमा पदवृद्धिको लागि धेरै कुरामा साथ छ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग देख्न सकियो। इष्टमित्रहरूले साथ दिन सक्छन्। गर्दै आएका नयाँ कामहरूबाट पनि सहज हुनेछ। काममा सफलताको साथसाथमा लग्नमा भएको चन्द्रमाले तपाईँको लागि अधुरा कामहरू पूरा हुन्छन्। महत्वपूर्ण वस्तुहरू उपहार प्राप्त रहने योग छ। बाह्रौं चन्द्रमा भएको कारणले गर्दा अलिकति केही काममा भने विवाद आउन सक्छ। यात्रा गर्दा विशेष ध्यान दिनुहोला। काममा असफल हुने योगहरू पनि देख्न सकियो। मन परेका व्यक्तिहरूसँग भेटघाट पनि हुने योग छ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनु आजको लागि निकै राम्रो रहेको छ भने मान सम्मानमा पनि वृद्धि रहने खालका योगहरू राशिबाट संकेत ग्रहमा देख्न सकिने योग रहेको छ। तुला राशि हुनेको लागि आजको दिनमा दाजुभाइबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका काम कार्यहरूबाट पनि सहज हुने आजको राशिबाट संकेत देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्तिको साथसाथमा मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योग पनि राम्रो छ। लामो दीर्घ यात्राहरू सहज हुन्छन्। इष्टमित्रहरूले साथ दिने योग छ। धनुराशि हुनेको लागि आजको दिनमा तपाईँको लागि दिन सुखद बन्दै जाने योग रहेको छ। मान सम्मानमा वृद्धि रहने कामहरू रहेको छ। इष्टमित्रले साथ दिन्छन्। धनुराशिको लागि भने आठौं चरणमा कहिले अलिकति केही स्वास्थ्यमा विशेष ध्यान नदिए आज अलिकति केही खर्चिलो दिन पनि बन्न सक्ने योग छ। मकर राशि हुनेको लागि आजको दिनमा सातौं बृहस्पतिले मांगलिक कार्यमा शरीक बनाउँदै जाने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योगहरू आजको राशिमा संकेत देखिएका छन् भने इष्टमित्रहरूले पनि साथ दिने योग राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुने योग देखिएको छ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामबाट सकारात्मक हुने योगहरू देखिएका छन् भने लामो दूरको यात्राहरूबाट पनि सहज हुने राशिमा संकेत छ। मीन राशि हुनेको लागि आजको दिनमा लामो दूरको यात्रामा सहज हुनुका साथसाथमा इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथसाथमा गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ। आजको दिन सकारात्मक छ। दिन शुभ रहेको छ।
1: के तपाईं भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिन कि आपाउने दिन के बारेमा जान्न चाहन्छौ? तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउना कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिवठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन एक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हामीसँग विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हरेक दिन हामी तपाईसँग भएका विशेष विशेष कुराकानी र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छु। 98453 97 658 र 98142 73 601 मा सिधा तपाईसँग हामी सम्पर्कमा रहेर कुराकानी गर्दै तपाईहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ, एउटा कुरो भनिहालौं, फेरि हामी खानबारीमा छैनौं, तपाईँहरू खानबारी आउनुभयो भने अब झुकिनुहुन्छ है। जति आउनुभयो, हिजोसम्म आउनुभयो, धेरै धेरै धन्यवाद, साधुवाद। अब आजबाट भेट हुँदैन, अब हामी तपाईँलाई भेट गर्नको लागि फेरि कसले कहाँ बोलाउनुहुन्छ अनि त्यही ठाउँमा जानेछौं र अबको यात्रा केही दिनसम्म हामी बाटामा रहन्छौ। त्यस पछाडि 5-7 दिन पछाडिको यात्रा हाम्रो चितवनको रहनेछ। चितवनमा तपाईँ भेट गर्नको लागि अब फोन गर्दै गर्नु होला, आइसी नहाल्नु होला, अब कम्तीमा 10 दिन लाग्न सक्छ है चितवनमा हामीलाई भेट गर्नको लागि। हामी अब खानबारीमा पनि छैनौ, हामी अब चितवनमा पनि छैनौ, बाटोमा हिँड्दै हिँड्दै हिँड्दै हिँड्दै वातावरणलाई निहाल्दै निहाल्दै बल्ल चितवन पुग्नेछौं। अनि हामी तपाईँलाई चितवन पुगिसकेपछि म तपाईँलाई जानकारी गराउनेछु कि म भरतपुर आइपुगेको छु, आउनु होला। फेरि भरतपुरमा पनि धेरै दिनको पछाडि नरहन सक्छ, फेरि भरतपुरबाट फेरि हामी एकचोटि काठमाडौँ पनि जाने काम छ, काठमाडौँ पनि जाने तयारी गर्दैछौ। अब काठमाडौँतिर भेट्नको लागि पनि कति कति आउने भनेर म्यासेज आयो र कमेन्ट आयो भने, हामीलाई फोन आयो भने फेरि हामी काठमाडौँमा एक दिन तपाईँहरूसँग भेटघाट पनि गर्न सक्छौ। आजलाई यति भने अब कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर। ए प्रभु, राधे राधे।
1: राधे राधे,
0: कहाँ देखि को बोल्दै हुनुहुन्छ त्यो उतै देखेर?
1: शङ्खुवा
0: सभा कुन ठाउँमा हुनुहुन्छ त्यतिखेर तपाईँ?
1: शङ्खुवा चैनपुर।
0: चैनपुरमा हुनुहुन्छ, अब यहाँ हुन्जेलसम्म कसैले फोन गर्नु भएन, अब म हिँडेँ भने फेरि फोन आउनु थाल्यो शङ्खुवा सभाबाट है।
1: हजुर हजुर,
0: रेडियो शङ्खुवा सभा धेरै सुन्नुहुन्छ होइन?
1: हजुर,
0: जति यहाँ म एकै महिना बसे पनि मान्छे आइरहने ठाउँ रहेछ क्या चाहिँ है। रेडियोले राम्रो काम गर्नु भएको छ, रेडियोलाई सबैले माया गर्नु भएको छ र तपाईँ हाम्रो भेटघाट बोलचाल हुन पाउँछ। अहिले कसको बारेमा हेर्ने तपाईँ?
1: अहिले म नातिको बारेमा हेर्नु चाहन्छु।
0: नातिको साल महिना गते समय भनिदिनु त।
1: 2066 साल
0: कुन महिना?
1: माघ महिना।
0: कति गते?
1: 8 गते।
0: के बार?
1: शुक्रबार।
0: कति बजे?
1: बेलुका 8 बजे र 9 मिनटमा।
0: 8 बजे र 9 मिनटमा कहाँ भयो जन्म?
1: शङ्खुवा नै हो गुरु।
0: बेलुका कि बिहान? अरे
1: बेलुका।
0: अनि तपाईँ चैनपुरबाट यहाँ हामी खानपारीमा हुँदाखेरि भेट्न आउनुभयो कि भएन?
1: भएन, अलिक टाढो पऱ्यो नुन्दाकीमा मेरो घर चाहिँ।
0: ए टाढा पऱ्यो है। अनि छोराछोरीको चिना टिप्पणीहरू केही बनाउनु भएको छ कि छैन? हो, अहिले तपाईँ कार्यक्रममा आउनु भएको छ, यो तपाईँको नातिकीको भन्नुभयो अरे?
1: हजुर हजुर,
0: नाति हो।
1: नाति हो,
0: नाति हो भने तपाईँको यहाँबाट हेर्दाखेरि मेष राशि चुडामणी नाम आउँछ नातिको है।
1: हजुर,
0: सप्तमीको दिनमा जन्म भएको छ, अनिखेर चाहिँ लग्न तपाईँको सिंह लग्न देखियो। सिंह लग्नको मालिक रहेको छ विशेष गरी सूर्य। सूर्य छैटौं घरमा रोगी बनाउँछ है, रोगी बनाउँछ, बुझ्नुभयो कि भएन? अलिकति रोगी बनाउँछ, सूर्यको उपासना गर्नुपर्छ होइन?
1: हजुर हजुर।
0: अनिखेर तपाईँको नातिको लागि सूर्यको उपासना गरिसकेपछि धेरै कुरामा राम्रो हुने खालको योग परेको छ। ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने। अब यो सानो बच्चा यतिखेर अवस्थामा हेर्दा 16 वर्षको उम्रमा देखिएको छ, 15 वर्षमा उल्का थियो, अब अहिले सूर्य चलिरहेको छ। विशेष गरी सूर्यको लागि शान्तिहरू गर्ने, पूजापाठहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: यो नातिको पढाइ कस्तो हुन्छ त गुरु?
0: मैले भने त अलिकति उल्काले कामहरू बिगार्यो, अबको लागि राम्रो हुन्छ है।
1: यो नातिको बुबा आमासँग के सम्बन्ध कस्तो होला?
0: बुवा आमासँग सूर्य बिग्रेको मान्छेले बुवासँग राम्रो गर्दैन, अब बुवा र आमाको पनि समस्या हुन सक्छ। यो सूर्य बिग्रेको मान्छेको अलिकति केही न केही समस्या हुन्छ, अन्य त्यस्तो धेरै बिग्रेको देखिँदैन है त।
1: हजुर, अनि यसको यो नातिले के व्यवसाय गर्दा राम्रो होला?
0: यो बाबुले सबैभन्दा राम्रो अध्ययन अध्यापन गराउनु, अलिकति मङ्गलबारको व्रत राखिदिनु होइन,
1: हजुर,
0: पूजा पाठहरू गराइदिनु राम्रो हुन्छ है।
1: पछि यो नातिको चाहिँ विवाह कस्तो होला हजुर?
0: नातिको लागि चाहिँ सबैभन्दा राम्रो यो राहुको शान्ति, मङ्गलबारको व्रतहरू बसेर अगाडि बढ्नु, ग्रह शान्तिहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है त। अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो हो, रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिणमा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौं र तपाईसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीगत विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू भने तपाईहरूलाई दिने प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान लिन सक्नुहुनेछ। हामी हरेक दिन तपाईँहरूलाई जानकारी गराउँछौ र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईसँगका विशेष कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि सम्झिन सक्नुहुनेछ। कोही जिज्ञासु यतिखेर लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
2: राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? खोटाङबाट टिकारामजी बोल्दै हुनुहुन्छ। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर टिकारामजी?
2: रेडियो खोटाङबाट।
0: रेडियो खोटाङबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नो बारेमा गुरु।
0: साल महिना गते समय थाहा छ कि छैन?
2: थाहा छ।
0: भन्नु त।
2: 2064
0: साल
2: असार महिनाको,
0: असार महिनाको
2: सात गते बिहिबार
0: कति बजे भन्नुभयो?
2: बेलुकाको साँझको 7 बजे।
0: बेलुकाको ठिक 7 बजे हो ठ्याक्कै?
2: हजुर।
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
2: खोटाङ जिल्लाको।
0: खोटाङ जिल्लामा तपाईँको आफ्नै हो यो?
2: हजुर।
0: रेडियो सुन्दै हुनुहुन्छ अहिले?
2: सुनिरहेको।
0: कुन रेडियोबाट सुन्नुहुन्छ है?
2: रेडियो खोटाङ।
0: रेडियो खोटाङबाट सुन्नुहुन्छ। पूर्व फाल्गुनी नक्षत्रको चौथो पाउबाट नाम जुरेको छ, राशिको नाम टुबाट टुकनाथ अथवा टुकराज नाम आउँछ। सप्तमीको दिनमा जन्म तपाईँको सिंह राशि भयो। पढाइमा एकदमै धेरै कमजोरी भयो त? कति पढ्नु भयो? पढाइमा त एकदम धेरै कमजोरी देखियो त, छोड्नु भयो पढाइ? ए 21 वर्षमा सङ्कट छ, काम पनि केही गर्न मन लाग्दैन, घर भन्न पनि मन लाग्दैन है? धेरै कुरामा समस्या छ हजुर। ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने, ग्रहको उपासनाहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुने खालको योग छ होइन? अब तपाईँको लागि यो विशेष गरी ग्रहका शान्तिहरू गर्दै, ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला, धेरै कुरामा राम्रो हुन्छ है त। अरू के छ विशेष?
2: बाहिरतिरको प्रोसेस गरिरहेछु कि?
0: विदेशतिरको लागि 21 वर्षभित्रमा तपाईँले चाहिँ एउटा पूर्णिमाको व्रत बसेर, एउटा भए पनि पूर्णिमा व्रत बस्नु, चन्द्रमाला भाकल गर्नु, फ्याक्ट्री काम बन्छ, विदेश गइन्छ, पैसा कमाइन्छ। तर पढाइमा राम्रो भएन, अलि अब त्यसै त्यसै हल्का देशमा जाने, अलिअलि दुःख चाहिँ गर्नु पर्यो है त। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि हुनुहुन्छ, हामी उहाँको को हुनुहुन्छ आवाजलाई स्वागत गर्नेछौ। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुर आवाज बुझ्दैन हजुर, संघोसाबाट फेरि फोन आउन थाल्यो। को बोल्दै हुनुहुन्छ संघोसाबाट? सीता लिम्बु। अनि सीताजी यहाँ आउनुभयो कि भएन हामीले भेट्न? कहाँनिर पर्छ? अलिक ठुलो आवाज, कहाँनिर पर्छ घर? तपाईँ छुट्नु भएछ नि, के भयो तपाईँलाई आउनलाई? टाढा बाटो भयो कि खेतीपाती भयो कि के भयो? धेरै मान्छे चाहिँ रोपाईले यस्तै यस्तै खेतीपातीले आउन पाएन भनेर धेरैले गुनासो गर्नु भएको छ, फेरि आउँदा भेट्नुपर्छ है त। अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
3: 2064 साल
0: जेठ महिनाको 9 गते बुधबार
3: बेलुकाको
0: 4:45 कुन जिल्लामा भयो जन्म? बेलुका भनेको दिउँसो होइन? घाम अस्ताउने बेला, दिउँसोको 4:45 राशिको नाम छोराको माधव नाम आउँछ, सिंह राशि हुन्छ, मघा नक्षत्रको पहिलो पावबाट नाम जुरेको छ, सप्तमीको दिनमा जन्म भएको छ है। लग्नमा तुला लग्न देखियो, तुला लग्नको मालिक शुक्र, भाग्य स्थानमा राम्रो छ, विवाह पछाडि भाग्य हुँदै चम्किने खालको योग रह्यो बाबुको। अलिकति अहिलेको लागि भने विद्यामा शुक्रले एकदमै ठुलो बाधा गयो। पञ्चम स्थानमा राहु छ, यो पञ्चम स्थानको राहुले धेरै कुरामा पढाइमा डिस्टर्ब गर्यो। फेरि चन्द्रग्रहण योग छ, मन एकदम चञ्चले चुलबुले, घरि के पढ्ने भन्छ, घरि के पढ्ने भन्छ, आ पढ्दिनँ भन्छ होइन, धेरै कुराहरूमा मन एकदम चेन्ज गरेको गरे, मन चेन्ज गरे गरे गर्ने खालको मानिन्छ हो। त्यस्तै खालको योग देखिया छ। ग्रहलाई विशेष गरी शान्ति स्वस्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नु होला, धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ कि छुट्यौं? विवाहको लागि चाहिँ यो बच्चालाई 26 वर्ष भन्दा पहिले गरिसक्नु पर्ने योग आयो, 26 वर्ष पछाडि संकट लाग्छ यो। अब अहिले यसलाई ठिक छ, ग्रहको शान्तिहरू गरेर ग्रहको पूजा पाठहरू गरिदिनु राम्रो हुन्छ है। अनि बिहे गर्दाखेरि हेराएर कोराएर गर्दा राम्रो हुन्छ है त। घरको वास्तुको लागि उत्तरपट्टि सामान्यतया अलिकति फोहोर चिज देखिन्छ, उत्तरपट्टि चिसो हुने चिजहरू छन्, अनिखेर त्यहाँ अलिकति दोषहरू देखिन्छ, त्यहाँ नाकको बासहरू भइरहेको छ। घर त राम्रो हो, नाकको सेवा पुगेन भने फेरि अलिकति केही दोष लाग्न सक्छ है। तीन अङ्ग राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामीसँग प्रत्यक्ष रूपमा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर समर्पण भएको छ संघोसभाबाट। संघोसभाबाट धेरै भक्तहरूले रेडियो संघोसभा सुन्नुहुन्छ, धेरै एक्टिभ पनि हुनुहुन्छ, धेरैले फोन पनि गर्नुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान समितिको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी निरन्तर तपाईसँग छौं र तपाईसँग भएका विभिन्न जानकारीहरू दिने एउटा प्रयास गरिरहन्छौं। कोही जिज्ञासु हामीसँग तपाईँ पनि बन्न सक्नुहुन्छ, जिज्ञासु बनेर आउनुहोला। हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि तपाईँले लिन सक्नुहुनेछ। फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला। एकैछिन छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
6: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
6: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
7: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भोले आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हमारा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेपटी आएका ज्योतिष विद्याका बारेमा भौति जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-39-76-58 रे 9814-27-36-01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आजै संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। विश्रामपछि तपाईँलाई स्वागत गर्दै फेरि पनि तपाईँसँग कुराकानी गर्छौं फोनमा र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहन्छौ। 98453 97 658 र 98142 73 601 सीधा सम्पर्कमा भने हामी रहने प्रयास गरिरहेका छौं। फोन गर्नु है, कति हरे नम्बर 98453 97 658 है। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासुले हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? कृष्ण मगर सिसङगढी ओखलडुङ्गाबाट। रेडियो सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन आज? सुनिरहनु भएको छ होइन? अहिले कार्यक्रममा आउनु भएको छ कसको? हजुर,
1: सकेपछि
0: भन्नु त, साल महिना गते समय
1: 2070 साल हजुर 2070 साल फागुन महिनाको 7 गते
0: 70 को फागुनको
1: 7 गते बुधबार बेलुका 11:42
0: 11:42 बेलुका कुन जिल्लामा भयो जन्म?
1: ओखलडुङ्गा।
0: अस्ति हामीले हेरेको कसको? राशिको नाम छोराको चाहिँ रबाट राम प्रसाद राम कुमार रमेश नाम तुला राशि हुन्छ। पञ्चमीको दिनमा जन्म भएको छ। लग्नमा राहु र मंगल यसलाई अंगारोगिक भन्छन्। असाध्य धेरै रिसाउँछ बच्चा, पढाइमा असाध्य कमजोरी भयो बच्चाको है। तर तपाईँले एउटा कुरो ख्याल गर्नुहोला, राहु र मंगल मात्रै छैन, मंगल र चन्द्रमा पनि छ। यो महालक्ष्मी परेको छ, अलिकति राहुले बिगारेको छ। राहुको शान्ति स्वस्ति पूजा पाठ राहुको उपासनाहरू गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है। अब यो ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नु। अहिले राहु चलेको छ, यो 20 वर्षसम्म राहु छ। यो राहुको लागि शान्तिहरू गर्ने, राहुको लागि पूजा पाठहरू गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अरू के छ विशेष? तीन अङ्क राम्रो हुन्छ, कालो रंग राम्रो हुन्छ, रातो रंग राम्रो, कालो रंग राम्रो हुन्छ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ है। त जागिरको लागि मैले भने त अङ्गारकको शान्ति गर्नु र राहुको शान्ति गर्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ, अन्यथा कामहरू बन्न गाह्रो हुन्छ है। राहुहरूको कवचको लागि तपाईँले मलाई दिउँसो सम्पर्क गर्नुहोला। अहिले कार्यक्रममा अब त सबै कुरा थाहा हुँदैन नि त होइन, यहाँ छ कि छैन, नभए भरतपुरबाट फेरि म घर घर पुगेपछि आउन सक्छु है। वास्तुको लागि ठिकै छ, नराम्रो छैन, अलिकति आग्नेय कोण बिग्रेको छ, घरको पूर्व पूर्वपट्टि अलिकति सामान्य समस्या छ है। अब यो केही बाङ्गो होला, वास्तुमा भनेको टोयलेट बाथरूममा चाहिँ अलिकति बिग्रिएको होला, केही न केही दोष हुन्छ है त। राहु र मंगलसँगै हुनु भनेको अलिकति अङ्गार गीत पर्नु हो। अङ्गार गीत परेको मान्छेलाई घरमा अलिकति विशेष गरी वास्तुहरूमा समस्या हुन सक्छ। कुन दिशामा भने पूर्व फर्किँदा दाहिने दाहिने बाटोमा आग्ने कोणमा है। हस् अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौं र तपाईँसँग भएका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेछौ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 सिधा तपाईँसँग भएका हामी कुराकानी गर्ने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा फेरि पनि स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? लक्ष्मी प्रसाद थापा मगर इलामबाट।
2: हजुर,
0: इलामको कुन ठाउँमा हुनुहुन्छ अहिले?
2: इलामको रवि।
0: रविमा हुनुहुन्छ, रविमा कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नुभएको छ?
2: फिकल
0: रेडियो, फिकल बज्छ रविमा?
2: हजुर
0: सुनिन्छ मजाले,
2: सुनिन्छ।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै हेरौँ कि भनेर।
0: साल महिना गते समय भन्नु त?
2: 2010 साल।
0: दस साल
2: असोज 9 गते शुक्रबार,
0: असोज महिनाको
2: 9 गते शुक्रबार।
0: 9 गते शुक्रबार कति बजे भयो घरमा ठ्याक्कै?
2: शामको 7:30 बजे।
0: साँझको 7 बजे र कति मिनट? 30 कि 32?
2: 30।
0: कुन जिल्लामा भयो जन्म?
2: जन्म यही स्थानमै हो,
0: भनेको इलाम जिल्लामै होइन?
2: हजुर
0: रवि इलाममा पर्छ होइन?
2: रवि आधा इलाम पर्छ, आधी 5 थर पर्छ।
0: रवि भन्दा अगाडि त राकम भन्ने ठाउँमा 5 थर कि इलाम?
2: म इलामपट्टि पर्छ, अलि यता ओरै छु इलामतिरै।
0: ए यो तपाईँको 2010 सालमा जन्मिनुभयो असोज महिनाको 9 गते 7:30 बजे मेष राशि आउँछ, राशिको नाम लाल प्रसाद लक्ष्मण प्रसाद। लक्ष्मण के नाम राख्नुभयो?
2: मेरो चिनामा लालबहादुर छ।
0: लालबहादुर ल ठिक छ, मिल्यो। लग्नमा चन्द्रमा साह्रै राम्रो मान्छे, सबैको हित चाहने मान्छे, साह्रै उन्नति गर्नुभएको मान्छे। अब यो सबै कुरो राम्रो छ, अलिकति तपाईँको सन्तानबाट असन्तुष्टि हुने योग देखियो हजुर, के भयो कि सन्तानले केही न केही दुःख पाए कि केही न केही अब त्यस्तो केही दोषहरू लाग्यो कि चाहिँ भने जस्तो विवाह गरेनन्, राम्रो भएन नि एउटा सन्तानमा, के भयो?
2: हजुर दोस्रो तेस्रोसम्म विवाह भएको
0: छोराको
2: मेरो चाहिँ
0: हजुरको होइन कि, हजुरको त भइहाल्यो, तपाईँको सन्तानको चाहिँ?
2: हजुर छोराको अहिले गडबडै छ,
0: गडबडै छ होइन, सबै कुरोमा ठिक छ। तपाईँ सन्तुष्टि मान्छे, राजयोग परेको मान्छे, बृहस्पति पराक्रम स्थानमा गएर बसेको छ, राम्रो योग छ। अब तपाईँ 10 सालको मान्छेलाई ठ्याक्कै 73 वर्षको उमेरमा हुनुहुन्छ, 73 वर्षको उमेरमा बृहस्पति चढ़िरहेको छ एकातिर भने, अर्कोतिरको अवस्थामा हेर्दा केतु छ, अर्कोतिर गएर हेर्दाखेरि त्यस्तो नराम्रो योगहरू देखिएको छैन, आतिनु पर्ने ग्रहहरू छैन, राम्रो छ चिनाहरू। अब यो 78 सालदेखि चाहिँ शनि भन्ने ग्रह चल्छ, अलिकति त्यसले धेरै समस्याहरू ल्याउँछ, रोगहरू ल्याउँछ। 78 सालको 6 महिना 4 दिनपछि 78 साल 6 महिना 4 दिन पछाडि शनि चल्ने भएकाले अहिलेलाई असाध्यै राम्रो छ, नराम्रो छैन ग्रहहरू ठिक छन्। सन्तानबाट असन्तुष्टि हुन्छ, भोलि सन्तानले मुद्दा हाल्न सक्छन्, जेलको सम्भावना छ, अलिकति गाह्रो छ है, त्यो चाहिँ फेरि ख्याल गर्नु है। सन्तानसँग झगडा गर्ने, सन्तानसँग लापाहाल्ने काम नगर्नु है,
2: जेलको पनि सम्भव छ।
0: यो शनि चलेपछि अलिकति गाह्रो पार्छ हजुर है,
2: पिछाडि
0: भविष्यमा छोरा बुहारीले हेर्दै नगर्नलाई छोरा छोरी बुहारी, मैले भने त सन्तानबाट अलिकति असन्तुष्टि योग देखिन्छ भनेको राम्रो छैन। अरू केही छ कि छुट्यौ?
2: यो श्रीमती चाहिँ कस्तो होला? मेरो
0: श्रीमती रोगी, सप्तममा शनि छ, रोगी रोगी पर्ने खालको छ है।
2: हजुर
0: सधैँ छुट्टिन्छु, राधे राधे।
2: वास्तु कस्तो होला?
0: वास्तुको लागि राम्रै छ, नराम्रो छैन, ग्रह ठिक छन्। राधे राधे
2: राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। तपाईँ फोन गर्न सक्नुहुन्छ 98453 97658 र 98142 73 601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौ। कोही जिज्ञासु हामीसँग लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? बैतडीबाट। नाम के भन्नुभयो? निशा भट्टराई। निशाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँदेखिर? रेडियो बैतडीबाट सुन्नुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? आफ्नो साल महिना गते समय भन्नु त।
3: 2057 साल
0: फागुन महिनाको 6 गते के बार परेको थियो?
3: 4 गते
0: ए फागुनको 4 गते के बार थियो?
3: बिहिबार।
0: कति बजे भयो जन्म?
3: 8 बजे।
0: हजुर 8:30 बेलुका हो। कुन जिल्लामा जन्मिनु भयो तपाईँ? बैतडी। तपाईँको आफ्नै होइन यो? राशिको नाम चाहिँ 57 सालको फागुनको 4 गते भन्नुभएको छ, बिहिबार है। नारायणी नाम आउँछ, वृश्चिक राशि हुन्छ, अष्टमी भन्ने तिथिमा जन्म भएको छ, तपाईँले कृष्ण पक्ष फागुनको। यहाँबाट हेर्दाखेरि के देखियो भने लग्नमा कन्या लग्न कुमारीको बुध पञ्चम स्थानमा छ, राम्रो योग छ, महालक्ष्मी योग परेको छ, पैसा पनि राम्रो कमाउने, व्यापार बिजनेसमा लाग्नु पर्ने खालको योग छ। तर शनि अलिकति अष्टम स्थानमा हुँदा शरीर एकदम दुख्ने, खुट्टाहरू दुख्ने, नसारको रोगमा समस्या आउने खालको देखिन्छ, के भयो? यो ग्रहको कारण शनि अष्टम स्थानमा गएर निज भएर बसेको छ, यसले त धेरै ठुलो अपरेसन गराउँछ, दीर्घ रोगीहरू बनाउन सक्छ, एकदम ध्यान दिनु है। बुझ्नुभयो कि भएन? भोलि ग्रहहरू बिग्रेर ठुलो असरहरू पर्न सक्छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने गर्दै गरे भन्नु राम्रो हुन्छ है। पूर्णिमाको व्रत भन्दा नि शनिबारको व्रत पनि भन्नु, पूर्णिमा पनि भन्नु, झन् राम्रो हुन्छ। व्रत भनेको त जति बस्छ त्यति राम्रो हो है। अब यो अलिकति ग्रहमा शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। त मैले के भने शनिको प्रभाव ठुलो छ एउटा कुरा, अर्को कुरा तपाईँलाई 22 वर्षदेखि 30 वर्षसम्म संकटा भन्ने कुरा चलिरहेको छ अहिले, कामहरू होइन तपाईँको झन् ठुलो रोगहरू लाग्छ। मलाई पनि भने नसाहरूमा समस्या आउने, दुख्ने, पोल्नेहरू हुन सक्छ, तर पैसा धेरै कमाउने, व्यापार बिजनेसमा अगाडि बढ्ने काम गर्नु, सरकारी जागिरको लागि एप्लाई नगर्नु, खानुभयो भने भोलि छोड्नुपर्छ, बेकार हुन्छ। आफ्नो व्यवसायलाई अगाडि बढाउँदै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। पढाइको लागि त 22 वर्षदेखि त उन्नति भएको छैन नि त, फेल हुँदै पढ्दै कति पढ्ने त, कति दिन त ब्याक पेपर? अब सङ्कटै मात्रै छ, 30 वर्षसम्म राम्रो छैन है। ग्रह शान्तिहरू गरेर अगाडि बढ्नु भयो भने सम्भावना राम्रो हुन्छ है। त राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी अनि तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73-601 सम्पर्कमा आउन सक्नुहुनेछ। हामी प्रत्यक्ष रूपमा कुराकानी र प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ नि, कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
4: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु?
4: बर्दियादेखि दिल्ली राज न्योपाने।
0: दिल्ली राजजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
4: टाइगर एफएममा
0: कार्यक्रम सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँले?
4: मेरो श्रीमतीको बारेमा।
0: दिनदिनै सुन्नुहुन्छ टाइगर एफएम कि कहिले कसो मात्रै?
4: हजुर।
0: दिनदिनै सुन्नुहुन्छ है। तपाईँ आज आफ्नो श्रीमतीको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: हजुर।
0: भनिदिनु त, साल महिना गते समय?
4: 2030 साल।
0: 30 साल।
4: पौष 8 गते।
0: पौष महिनाको 8 गते।
4: आइतबार। साँझ भनियो कि बेलुकी भनियो? 8 बजे।
0: रातिको 8 बजे भन्दा पनि पाइयो होइन?
4: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
4: तनहुँ जिल्लामा।
0: यो को मान्छे अरे यो?
4: मेरो श्रीमती।
0: तपाईँको श्रीमतीको लागि ज्येष्ठा नक्षत्रको 4 पावमा नाम आयो, युवता नाम वृश्चिक राशि हुन्छ, अमावस्या यानि कि औंसीको दिनमा जन्म भएको रहेछ, असाध्यै स्वास्थ्य बिग्रियो, घर परिवारमा झगडा पर्यो कि तपाईँले कान्छी बनाएर ल्याउनु भयो?
4: नै ल्या छैन, एउटा मात्रै हो, घर परिवारमा झगडा जस्तो त छ,
0: परिरहन्छ अहिले, रोगी पनि हुनुहुन्छ होला होइन? यो औँसीमा जन्मिने मान्छेले विवाह पछि औँसी शान्ति गरेन भने विवाह बिग्रिने अथवा अशुभ हुने अथवा चाहिँ धेरै कुरामा समस्याहरू हुने खालको योग हुन्छ कि?
4: हजुर,
0: यो अलिकति ग्रहको शान्तिहरू गरेर ग्रहको पूजा पाठहरू गरे भए धेरै कुरामा राम्रो हुन्थ्यो। अहिले पनि केही बिग्रिया छैन तपाईँको घरमा, फेरि के छ भने तपाईँको आफ्नै घरमा कोही मान्छे अकालमा मृत्यु पनि भएको छ, के भयो?
4: खोइ त्यो त अब पहिले पुर्खाहरू मध्येमा दुईटा बाजेहरू चाहिँ परमा जानुभएको अरे, त्यसपछि फर्केर आउनु भएको छैन, के अत्तो पत्तो छैन भन्ने त्यो सुनिन्छ, अरू त थाहा छैन।
0: तपाईँको काका ठुलोबाहरू पनि कोही? हजुरबाहरू दोस्रो देखिन्छ। ग्रहको शान्तिहरू गर्दै ग्रहको पूजा पाठहरू गर्ने कामहरू गरौँ, धेरै कुरामा राम्रो हुन्छ है।
4: हजुर,
0: अरू के छ विशेष?
4: अनि विशेष अब रोगी अनि त्यस्तै छ, त्यही भएर
0: अब यो मैले भने त अब यो ग्रहको शान्तिहरू गरेर ग्रहको पूजा पाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ, शान्तिहरू गर्नुहोला, ग्रहका पूजा पाठहरू गर्नुहोला, राम्रो हुन्छ है।
4: कुन कुन ग्रह, कुनै ग्रह भनेर मात्रै त भयो?
0: सूर्य ग्रहण योगको शान्तिहरू गर्ने, अमावस्याको औँसीको शान्तिहरू गर्ने, महामृत्युञ्जय जपहरू गराउने, अहिले ठ्याक्कै तपाईँको श्रीमतीको लागि यहाँबाट हेर्दाखेरि चाहिँ 53 वर्षको उमेरमा मैले देखेँ, 53 वर्षको उमेर भएको मान्छेलाई अहिले अब 54 वर्षदेखि सङ्गटा गरेर लाग्नेछ र अहिले राहु चलिरहेको छ 71 सम्म, राहुको पनि शान्ति गर्ने सबै कुरा गरेपछि राम्रो हुन्छ है त।
4: के
0: छ अरू?
4: अनि के अरे घर परिवार वास्तु?
0: घर परिवारमा मैले भनिहालेँ, झगडाहरू पर्छ, रोगी मान्छेहरू हुन्छन्, वास्तु पनि भयङ्कर बिग्रिएको छ, वास्तुमा पनि खाना पकाउने ठाउँ पनि उल्टो छ, पानीको धारा पनि उल्टो, सबै कुरो उल्टो छ। राम्रोसँगले तपाईँले वास्तु मिलाएर अगाडि बढ्नुहोला, धेरै कुरामा राम्रो हुन्छ है।
4: अनि शुभ रङ, शुभ अङ्क,
0: दुई अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। छुट्टिन्छु, राधे राधे
4: राधे राधे।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी, तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष परिचर्चाहरू गर्दै तपाईसँगका विशेष कुराकानीलाई जोड्ने प्रयास गर्छौ। तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फेसबुकबाट पनि साथी बन्न सक्नुहुन्छ। फेसबुकमा तपाईँ हामीलाई लक्ष्मण सुवेदी 333 सर्च गरेर पनि तपाईँ हामीसँग जोडिएर हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारी दिन सक्नुहुन्छ। फेसबुकमा सबैले हाम्रो फेसबुक पेज आधिकारिक पेजमा फलो गर्नु भएको छ, तपाईँ फलो गर्न छुटिसक्नु भएको छ भने LAXMANSUBEDI 333 सर्च गर्नुहोला। धेरैले यसपालि खानबारीमा भेटेर हामीलाई फलो गर्नु भएको छ है, अनि हामीलाई तपाईँले फेसबुकबाट पनि हेर्न सक्नु भने कहिलेकाहीँ वाट्सएपमा 9453 97 658 पनि हामीलाई वाट्सएप गर्न सक्नुहुन्छ। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न फेसबुकमा, वाट्सएपमा अथवा इन्स्टामा, टिकटकमा कताबाट भेट्न सक्नुहुन्छ, युट्युबमा पनि हामीसँग सम्पर्कमा रहेर विशेष गरी भूत, भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ सङ्खुवा सभा।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 7 68 98 5 20 55 7 68।
1: साथै 98 5 20 55 7 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी चेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: सही छ, त्यसैले त म सही भन्दैछु।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। म पूजनी श्रेष्ठ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। पर्सीदेखि 9 गतेसम्म भरतपुरमा हुने महाधिवेशनका लागि 18 विभिन्न उपसमितिले तयारी तीव्र पारेका हुन्। महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा र बन्द 17 उद्योग संघ चितवनमा हुनेछ। म्यानपावर व्यवसायले अबदेखि आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौता अनुसार सेवा सुविधा प्राप्त भए नभएको सुने

0: उठाउने विधेयक 2083 विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यसै गरी बैठकमा विभिन्न अध्यादेशहरूलाई स्वीकृत र अस्वीकृत गर्ने विषयमा छलफल हुनेछ। आज विभिन्न तीनवटा संसदीय समितिको बैठक बस्दैछन्। मौद्रिक नीति कार्यान्वयनको प्रगति सम्बन्धमा ब्याङ्क तथा वित्तीय संस्थाहरूमा बढ़दो अधिक तरलता व्यवस्थापनका विषयमा छलफल गर्न अर्थ समितिको बैठक बस्न लागेको हो। त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफल हुनेछ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा छलफल हुने कार्यसूची छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। बैठक धुम्बाराही स्थित एक क्याटरिङमा बिहान 9:30 बजेदेखि शुरू हुन लागेको हो। राप्रपाले यस पटक केन्द्रीय सदस्य बाहेककालाई पनि बैठकमा बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङदेनले विधान विपरीत अनधिकृत व्यक्तिलाई बैठकमा बोलाएको भन्दै राप्रपाको एउटा समूहले चर्को असन्तुष्टि जनाएको छ। गत फागुन 21 गते सम्पन्न निर्वाचनमा उम्मेद्वार बनेका सबै व्यक्तिलाई सहभागी गराउन लागिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको हो। पोखरा महानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ। हिजो नीति तथा कार्यक्रम प्रस्तुत गरेको पोखराले आज बजेट प्रस्तुत गर्न लागेको हो। महानगरपालिकाले आगामी वर्षका लागि 7 अर्ब 15 करोड़ भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको बुझिएको छ। गत वर्षभन्दा कम आकारको बजेट ल्याउने पोखरा महानगरपालिकाले जनाएको छ।
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिंक कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा
2: काका उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
1: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
4: उल्लास भए अरू किन खोज्ने?

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा छाप सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। पहिरोले लमजुङ मनाङ जोड्ने सड़क बेसी शहर सामे सड़क अवरूद्ध भएको छ। हिजोदेखि परेको वर्षाले सो सड़क खण्ड अन्तर्गत लमजुङको बेसी शहर नगरपालिका छ खरखरे भीरमा आज बिहान गएको पहिरोले सड़क अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेसी शहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौं सवारी साधन बीच बाटोमै रोकिएका छन्। अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी हटाएको छ। शान्ति सम्झौता पत्रमा हस्ताक्षर हुनासाथ अमेरिकाले सैनिक नाकाबन्दी हटाएको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले सामाजिक सञ्जाल मार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा नाकाबन्दी हटाइएको जनाएको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्समा राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रमा आउने जाने सबै जहाजमा लगाइएको नाकाबन्दी हटाएको उल्लेख छ। र सह आयोजक
2: यस्तो घरको आँगन पुग्छ फेरो फेरो
3: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa, 95.5 MHz.
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाँचभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाँचभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
6: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले।
8: सम्पर्क 98 4 33 47 262,
7: 98 10 55 55 85
8: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जहाँदेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-77-75।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46-084।
7: आयो सबको घर घर मा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका एक लेब्राङ संखुवा सभा।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्।

0: रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 84।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
1: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: लौकै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: लौकै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्ष दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189.

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-520-28-646।

0: 94 32 57 841 र 029 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9819327375।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: आयो सबको घर घर
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवासभा 95.5 MHz.
2: अब रेडियो शङ्खुवासभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्. रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ.
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ.
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा.
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
4: प्रोप्राइटर लक्ष्मी काफ्ले.
5: सम्पर्क 98 4 33 47 262,
4: 98 10 55 55 85
5: र व्हाट्सएप नम्बर 98 5 20 28 6.
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
6: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा.
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248.
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा.
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुन्नि.
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी. सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768.
11: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.

0: bye.
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाट लाग्ने टुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: सँग सम्झौता गरिएको सर्वोच्च नेता खामेनीको प्रतिक्रिया र सहआयोजक मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियालाई 1-0 पराजित।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर टाहारीका साथमा तारा र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। पर्सीदेखि 9 गतेसम्म भरतपुरमा हुने महाधिवेशनका लागि 18 विभिन्न उपसमितिले तयारी तीव्र पारेका हुन्। महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका 10 स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा र बन्द सत्र उद्योग संघ चितवनमा हुनेछ। महाधिवेशनको उद्घाटन सत्रमा 40,000 सहभागिता रहने अनुमान गरिएको छ। उद्घाटन सत्रलाई प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह, रासोपा सभापति रवि लामिछाने लगायतका नेताले सम्बोधन गर्ने कार्यतालिका छ। प्रमुख दलका नेतालाई पनि महाधिवेशन उद्घाटनका क्रममा अतिथिका रूपमा निमन्त्रणा गरिएको छ। नेपाली कंग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सीके राउत र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्यका लागि निम्तो पठाइएको रासोपाले जनाएको छ। महाधिवेशनका सहभागीहरूले आफू बस्ने होटलको भाड़ा आफै तिर्नुपर्नेछ। होटल संघले महाधिवेशन प्रतिनिधिका लागि लजमा 25% र खानामा 10% छूट दिने निर्णय गरेको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा 12 परीक्षाफल सार्वजनिक गरेको छ। गत वैशाख 14 27 सञ्चालन भएको परीक्षामा नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमिततर्फ परीक्षामा सहभागी कुल 3,32,241 विद्यार्थी मध्ये 2,31,770 जनाले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ। 1,04

0: विद्या राष्ट्रिय परीक्षा बोर्ड नेपाल टेलिकमको वेबसाइट तथा एसएमएसबाट थाहा पाउन सकिने बोर्डले जनाएको छ।
1: सुनको भाउमा ठूलो गिरावट आएको छ। आज तोलामा एकै दिन 10,500 रूपियाँले घटेको हो। भाउ घटेसँगै सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसै चाँदी प्रति तोला 4,640 रूपियाँमा कारोबार भइरहेको छ।
0: म्यान पावर व्यवसायले अबदेखि आफूले वैदेशिक रोजगारीमा पठाएका श्रमिकको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौता अनुसार सेवा सुविधा प्राप्त भए नभएको सुनिश्चित गर्नुपर्ने भएको हो। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेको छ। विभागले विदेशमा कार्यरत नेपाली श्रमिकबाट तलब, सेवा सुविधा, सुरक्षित आवास तथा श्रम अधिकार सम्बन्धी विभिन्न गुनासो प्राप्त भइरहेका कारण श्रमिकको हकहित र सुरक्षाको प्रभावकारी संरक्षणका लागि नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त निर्देशनका आधारमा इजाजत प्राप्त म्यान पावर कम्पनीले पठाएका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्न विभागले भनेको छ। रोजगार सम्झौता विपरीत अवस्था भेटिएमा सम्बन्धित पावर कम्पनीले रोजगारदाता कम्पनीसँग तत्काल समन्वय गरी समस्या समाधान गर्नुपर्ने विभागले जनाएको छ।
1: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले बैठकको कार्यवाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। केही बेर अघि शुरू बैठकमा विपक्षी दलहरूले उठेर विरोध गरेपछि सांसद खड्गबहादुर बुढाले आफ्नो विरोधबारे सदनमा धारणा राखेका छन्। आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरू र विभिन्न महत्वपूर्ण अध्यादेशहरूमाथि छलफल तथा निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसै गरी बैठकमा विभिन्न अध्यादेशहरूलाई स्वीकृत वा अस्वीकृत गर्ने विषयमा छलफल हुनेछ। सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083लाई अस्वीकार गरियोस् भनी माननीय खड्गबहादुर बुढाले राखेको प्रस्ताव र सोही अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सम्पत्ति शुद्धिकरण निवारण सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित अध्यादेशहरूमाथि पनि सदनमा छलफल हुने कार्यसूची रहेको छ।
0: पोखरा महानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ। हिजो नीति तथा कार्यक्रम प्रस्तुत गरेको पोखराले आज बजेट प्रस्तुत गर्न लागेको हो। महानगरपालिकाले आगामी वर्षका लागि 7,15,00,000,000 भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको बुझिएको छ। गत वर्षभन्दा कम आकारको बजेट ल्याउने पोखरा महानगरपालिकाले जनाएको छ। विगतको बजेटबाट आन्तरिक आमदानी प्रक्षेपण अनुसार संकलन नभएपछि महानगर दबावमा परेको छ। सोही अनुसार आगामी वर्षका लागि 50,00,000,000 भन्दा बढ़ी दायित्व यसपालिको बजेटमा सर्ने बताइएको छ।
1: पहिरोले लमजुङ मनाङ जोड्ने सड़क बेसी शहर चामे सड़क अवरूद्ध भएको छ। हिजोदेखि परेको वर्षाले सो सड़क खण्ड अन्तर्गत लमजुङको बेसी शहर नगरपालिका 6 खरखरे भीरमा आज बिहान गएको पहिरोले सड़क अवरूद्ध गरेको हो। सड़क अवरूद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेसी शहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौं सवारी साधन बीच बाटोमै रोकिएका छन्। पानी ठूलो परेकाले जोखिमयुक्त अन्य क्षेत्रमा पनि पहिरो जाने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। सो क्षेत्रमा वर्षेपछि पटक पटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्रैप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरुको बिगबिगी बढेको हुनाले यसका ठगहरुबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा बैंकद्वारा जारी
1: कान्तिपुटारीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी हटाएको छ। शान्ति सम्झौता पत्रमा हस्ताक्षर हुना साथ अमेरिकाले सैनिक नाकाबन्दी हटाएको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट कमले सामाजिक सञ्जाल मार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा नाकाबन्दी हटाइएको जनाएको छ। सेन्ट कमले सामाजिक सञ्जाल एक्समा राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले इरानी बन्दरगाह र तटीय क्षेत्रमा आउने जाने सबै जहाजमा लगाइएको नाकाबन्दी हटाएको उल्लेख छ। अमेरिकाका ठूला नौसैनिक जहाज अब सामान्य क्षेत्रमा रहने सेन्ट कम्पले जनाएको छ। युद्ध अन्त्यका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अलग अलग रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरेर युद्ध अन्त्यका लागि सहमति गरिसकेका छन्। यसैबीच इरानका सर्वोच्च नेता मोस्तफा खामेनीले अमेरिकासँगको सम्झौतामा आफ्नो फरक विचार हुँदाहुँदै पनि हस्ताक्षर गर्न अनुमति दिइएको प्रतिक्रिया दिएका छन्।
2: कान्तिपुरमा अब खेल प्रसंग। सहआयोजक मेक्सिको फिफा विश्वकप फुटबल 2026 नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदान ग्वाडल जाडा स्टेडियममा बिहान भएको खेलमा दक्षिण कोरियालाई 1-0 हराउँदै मेक्सिको एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो। मेक्सिको जितमा लुइस रोमोले 50 मिनटमा निर्णायक गोल गरे। मेक्सिकोले समूह एकको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो। यस्तै अर्को सहआयोजक क्यानाडाले घरेलु मैदानमा कतारमाथि 6-0 फराकिलो जित निकालेको छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्

0: व्यवस्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768 9852557768।
1: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 9842505041।

0: भयो। राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू:
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा:
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, संखुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98 4 33 47 262,
8: 98 10 55 55 85
7: र वाट्सएप नम्बर 98 5 20 28 6 46।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: सरप्राइज जेनी, यो गहना कस्तो छ?
13: यस्तो पनि गहना लाउँछन्?
12: अनि यो
13: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
12: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
13: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
12: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
14: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59801, जनक पौडेली, 9852-58344 र 0295602048।
15: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।

0: सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक कम्पनी
1: विशेषताहरू
0: आफ्नै प्रोडक्शन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146 96 47 26। हामी छौ तपाईँको सेवामा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
0: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजू, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ।
9: आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
10: NCSA Computer Center, Khadbari.

0: व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पाठ पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू:
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295-90-6667 र 98-420-22-6667।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाजारी 1, सङ्खुवा सभा।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 0295602048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98-60-96-40-00
8: र 98-19-32-77-75।
9: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने इयरल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल,
10: सम्पर्क नम्बर 9813555553
8: र 9843180950।
11: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्रे, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, संखुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता। हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
1: र व्हाट्सएप नम्बर 98520-28-6।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
3: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605680 99520165680 र 99421-08181 ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा
4: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
5: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
5: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
4: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
5: ए ल ल सँगै जाउँ न भाइ
6: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
5: रबिन टेलर्स खापारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
5: सम्पर्क नम्बर 9860-9640-00
6: र 9819-32-76-75
5: सरप्राइज जेनी यो गहना कस्तो छ
7: छ्या यस्तो पनि गहना लाउँछन्
5: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
5: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
7: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
5: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
7: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
5: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल सङ्कुवा सभा
7: प्रोप्राइटर गोपाल विश्वकर्मा 9820-59-8001 जनक पौडेली 9825-58-344 र 0295-62-48
5: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल सङ्कुवा सभा
8: आयो सबको घर घरमा
9: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
10: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो सङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
13: सम्पर्क 9843347262,
12: 9810555580
13: र वाट्सएप नम्बर 9852286646।
12: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: 悲怆。रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: भन्दा पहिले मुख्य खबर. आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत. अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई. विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक. परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने. एडीबीद्वारा 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत. नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने. स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द. कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई. र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने. ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दै. नेपाल खबरमा अब पूरा खबर. प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ. प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर सोनी वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो. प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने बताउनुभयो. अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र सुदृढ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ. उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनु भएको छ. अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतहरूबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो. अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनुभयो. शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो. यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाइ छ. विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो. विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको अर्थमन्त्रीको दावी छ. यस्तै पूँजी बजारमा अहिले देखिएको उतार चढ़ावको सम्बन्धमा अर्थमन्त्री वाग्लेले विगतका केही अनियमिततामाथि भइरहेको छानबिनका कारण लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको विश्लेषण गर्नुभयो. सरकारले विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय आज सार्वजनिक गरेको छ. सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो. पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ. गएको जेठ 19 बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो. संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ. भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरिएको छ. समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद नेउपाने, पदमनिधि सोती र डाक्टर रिहाना श्रेष्ठ नियुक्त हुनुभएको छ. राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ. मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ. साउन 2 गते अनिवार्य अंग्रेजी एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र 2 विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ. त्यस्तै साउन 3 गते 2 विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषय मध्ये ठूलो कोड नम्बर भएको विषय विषयको परीक्षा सञ्चालन हुनेछ। सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन्। कक्षा बाह्रको परीक्षाफल आज सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमिततर्फ 79.75% र आंशिकतर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमिततर्फ यस वर्ष 3,32,241 र आंशिकतर्फ 85,929 गरी कुल 4,18,179 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ 2,31,770 र आंशिकतर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य

0: मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। एसियाली विकास बैंक एडीबीले नेपालमा नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11.50 करोड़ अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्यधिक चाप बढ़दै गइरहेकोले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ। राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न 8 विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 उत्कृष्ट चलचित्र घोषित भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले 3 विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ। यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। उत्कृष्ट अभिनेताको पुरस्कार परान फिल्मबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पदकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसेडुङ्गाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसेडुङ्गा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो। अब विदेशको खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधि मण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरानबीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय भएको थियो। मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई भर्खरै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलको रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहमा छलफल छिट्टै शुरू गर्ने तयारी भइरहेको छ। अब खेल खबर। ब्राजिलका स्टार फरवार्ड नेइमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेइमारले हैतीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 69 अन्तर्राष्ट्रिय गोल गरेका 34 वर्षीय नेइमार गएको मे 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए। चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेइमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न रहेका छैनन्। समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाले डेफिया रंगशालामा बिहान 6:15 शुरू हुनेछ। ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत। अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्री वाग्लेको भनाई। विभिन्न मितिमा बसेको मन्त्री परिषद बैठकका निर्णय। सार्वजनिक परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत हुने। एडीबीद्वारा 11.50 करोड़ अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत। नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि खर्च गरिने। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द। कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई। र ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने। ब्राजिलले भोलि बिहान हैटीसँग खेल्दै।
1: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको

0: सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: काली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181, वेबसाइट झुले.com.np।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको जावला खेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनहरूको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावला खेल परिसरमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको हो। वर्षा र सहकालका देवताका रूपमा पूजिने मच्छिन्द्रनाथको रथलाई अस्ति लगन खेलबाट तानेर जावला खेल पुर्याइएको थियो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथयात्रा औपचारिक रूपमा समापन हुने भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मिन्नाथलाई रथमा राखेर टंगल लगिनेछ। ललितपुर महानगरपालिका चारका वडा अध्यक्ष सन्तोष खड्काले जावला खेलको ललित मण्डपमा भोटो देखाउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। यस वर्ष रथ जात्रा गएको वैशाख 5 गते मूर्तिलाई रथमा रथारोहण गरेर 8 गतेदेखि रथ तानेर शुरू भएको हो। रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा समेत मानिन्छ। ललितपुरको जावला खेलमा रहेको सदर चिड़ियाखाना परिसरभित्र रहेका जीव जन्तुमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। बर्ड फ्लूको संक्रमण पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिड़ियाखानाले आज सूचना निकालेर आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि चिड़ियाखाना बन्द गरिएको जानकारी दिएको छ। चिड़ियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नको लागि आजदेखि नै लागू हुने गरी चिड़ियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ। युवा तथा रोजगार मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले काठमाण्डुको फ्रन्टलाइन अस्पतालको अनुगमन गरेको छ। अनुगमनको क्रममा मन्त्री रामजी यादवको सचिवालयका प्रतिनिधि र श्रम कार्यालयको कारखाना निरीक्षण विवेक यादव सहितको टोलीले अस्पतालमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिकको अवस्था लगायत कागजात पनि अध्ययन गरेको थियो। त्यसक्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको मापदण्ड कार्यान्वयन गरेको पाइएको छ। यद्यपि सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता भने न्यून रहेको छ। अस्पताल प्रशासनले कर्मचारीमा 60 वर्षको उमेर हद र रकम झिक्ने प्रक्रियाको बारेमा रहेका केही नीतिगत अन्यलका कारण आबद्धता कम भएको जानकारी दिएको हो। तर कर्मचारीले भने अस्पताल प्रशासनले कोषमा पैसा जम्मा गरिदिने आश्वासन मात्रै दिएको तर जम्मा नगरिदिएको गुनासो गरेका छन्। श्रम कार्यालयले अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुधार गर्न र सबै कर्मचारीलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गराई त्यसको प्रमाण 7 दिनभित्र पेश गर्न फ्रन्टलाइन अस्पताललाई निर्देशन दिएको छ। काठमाण्डुका विभिन्न ठाउँबाट लागू औषधसहित 10 पक्राउ परेका छन्। प्रहरीवृत्त गौशालाबाट खटिएको टोलीले काठमाण्डु महानगरपालिका 7 मित्र पार्कमा रहेको चुलेसी थकालीबाट त्यसका संचालक 12 का 45 वर्षीय कृष्ण नेपाल सहित 7 जनालाई पक्राउ गरेको हो। यस्तै प्रहरी

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख्या सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: Caliber Shoes, unleash your caliber. Made in Nepal.

0: अम्बो नि यो चौरा गाउँ त साह्रै राम्रो रहेछ हौ साईलाई।
1: हो त नि है,
2: यति राम्रो गाउँको सोल्टिनीहरू झन् कति राम्री राम्री होला है
1: बाजे। नाच्ने ठाउँ यतै हो।
2: ओ बाबु लु जेठा बलगर है, ससुराली चौरा गाउँ नै बनाउनु पर्छ।

0: घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-76-75।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852-55-768, 9852-55-768।
12: साथै 9852-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ, आजै सम्पर्क गर्नुहोस्।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू:
13: दाँत नदुखाई खोल्ने,
14: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
13: दाँतको एक्सरे सुविधा,
14: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
13: ध्यान दिनै पर्ने कुरा:
14: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
13: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, खाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 9842-50-541।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।

0: वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यहीँ सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842279801, गणक पौडेली, 9852558344 र 029560248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
13: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
18: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका एक लेब्राङ संखुवा सभा।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर हाँदबारी एक संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
1: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढा बुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत

0: रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू:
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा:
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी चेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
7: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू:
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आसुति गरिने,
7: बाङ्गोटिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98420-22667।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
8: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर हाजारी 1 सङ्खुवा सभा।
12: आयो सबको घर घरमा।
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
13: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: पुकुलुकु पुकुलुकु।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत, विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो,
6: अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई, विद्युत महसुलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाएको दावी,
5: विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी भ्रमपूर्ण एप तथा लिंक मोबाइलमा फैलिँदै लाखौं रूपियाँ ठगी, अनुसन्धान जटिल हुँदा त्यस्ता लिंक नखोल्न साइबर ब्यूरोको आग्रह,
7: आफूलाई आवश्यक नपर्ने लिंकहरू कुनै पनि हातमा क्लिक नगर्नुहोस्, साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान जटिल हुन्छ।
6: स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्तिवार्ता रद्द, कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका अमेरिकी प्रशासनको भनाई,
5: र विश्वकप फुटबलमा आज मध्यराती अमेरिका र अस्ट्रेलिया खेल्दै ब्राजिलका नेइमारले विश्वकप फुटबलको दोस्रो खेल पनि गुमाउने।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको बैठक आउँदो 11 गते बिहान 11 बजे र राष्ट्रिय सभाको 11 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको छ। आज बसेको बैठकले 4 अध्यादेशलाई स्वीकृत गरेको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश ल्याएको थियो। ती अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश आजको प्रतिनिधि सभा र राष्ट्रिय सभाले स्वीकृत गरेको हो, जसमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश, सहकारी पहिलो संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको उपस्थिति छैन, तर राष्ट्रिय सभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्ला गरिदिएको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आजको राष्ट्रिय सभामा प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नको जवाब समेत दिनुभएको छ।
11: प्रतिनिधि सभाका सांसदहरूले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक भएको विषयबारे चासो व्यक्त गर्नुभएको छ। सभाको आजको बैठक प्रारम्भमै विपक्षी दलका सबै सांसद बसेको ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख टोल प्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारको बारेमा स्पष्ट पार्न माग गर्नुभयो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबु ओलीले विद्युतीय राहदानी छपाई सम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो। नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले उपकुलपति छनौट प्रक्रियालाई राजनैतिक प्रभाव मुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्न काम कसैबाट पनि हुन नहुनेमा जोड़ दिनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेश बहादुर विश्वकर्माले दुई देश बीचको सीमाका सम्बन्धमा गएको जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाह बालेनले दिनुभएको अभिव्यक्तिका विषयमा असहमति जनाउनुभयो। त्यस्तै संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गर्नुभयो। उहाँले प्रधानमन्त्री शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनुपर्ने अडान दोहोर्याउनु भएको छ। त्यस्तै आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनु भएको छ।
5: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गरेको प्रस्ताव सर्वसहमतले स्वीकृत गरेको हो। प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरूले उठाउनुभएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डाक्टर वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धी क्षेत्रमै खर्च हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिक माध्यममा ल्याउन र सामाजिक न्याय सहितको उदार अर्थतन्त्र सुदृढ़ गर्न करका नीतिहरू परिमार्जन गरिएको बताउनु भएको छ। उहाँले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक वित्तको सिद्धान्त अनुसार करका विभिन्न स्रोतबाट संकलित रकम संचित कोषमा जम्मा हुने र त्यसलाई सरकारले आवश्यकता अनुसार विवेकपूर्ण ढंगले परिचालन गर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले संसदको निर्देशन अनुसार विशिष्ट प्रयोजनका लागि इयर मार्किङ गर्न पनि सरकार तयार रहेको बताउनु भएको छ। शिक्षा क्षेत्रमा लगाइएको करका सम्बन्धमा उहाँले अहिले निजी विद्यालयमा 3% कर लगाएको जानकारी दिनुभयो। यसका साथै मध्यमवर्गीय परिवारलाई राहत दिन 25,000 रूपियाँसम्मको शिक्षा खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिएको उहाँको भनाइ छ। विद्युत क्षेत्रमा गरिएको लगानी र प्राप्त उपलब्धिबारे चर्चा गर्दै अर्थमन्त्रीले अब यो क्षेत्रलाई पनि करको दायरामा ल्याउनुपर्ने समय आएको बताउनुभयो। विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको दावी छ।
11: यस्तै अर्थमन्त्री वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतार चढ़ावबारे स्पष्टीकरण दिनुभएको छ। आज शुक्रबार प्रतिनिधि सभामा आर्थिक ऐनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले शेयर बजार घट्नुको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कार्यवाहीको प्रक्रिया रहेको बताउनुभयो। हालै 1 खर्ब रूपियाँ भन्दा बढ़ीको विगत दावी सहित विभिन्न मुद्दाहरू अगाडि बढ़ेको उल्लेख गर्दै उहाँले यसको केन्द्रमा पूँजी बजार र बीमा क्षेत्र रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त हुन आग्रह पनि गर्नुभएको छ। साथै उहाँले शेयर बजारको दैनिक उतार चढ़ावलाई लिएर सरकार चिन्तित नरहेको समेत बताउनुभयो।
5: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2014

0: पनि गर्नुभएको हो। पछिल्लो निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनौट प्रक्रिया सरकारले रद्द गरेको छ। गएको जेठ 19 गते बसेको मन्त्री परिषद बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनौट प्रक्रिया अघि बढ़ाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सरकारले संविधान संशोधनको बहस पत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिन सम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका विभिन्न निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको अध्यक्ष सहित सदस्य नियुक्त गरिएको छ। समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमीर प्रसाद न्यौपाने, पदम निधि सोती र डाक्टर रोहना श्रेष्ठ नियुक्त हुनुभएको छ।
1: यसैबीच सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा केही बेर अघि सम्पन्न आजको मन्त्री परिषद बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गर्ने सहित विभिन्न 6 निर्णय गरेको हो। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि सन्तोष नारायण श्रेष्ठले बोर्डको अध्यक्षबाट राजीनामा दिनुभएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबल निशुल्क हेर्न मिल्छ भनी आउने एप तथा लिंक नखोल्न आग्रह बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठकबाट विभिन्न 4 अध्यादेश स्वीकृत, विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदहरूको चासो, अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तार गरिएको अर्थमन्त्रीको भनाई, विद्युत महसूलमा उपभोक्तालाई भार नपर्ने गरी नीति बनाइएको दावी, लामिछाने विरूद्धको संगठित अपराधको अभियोग पत्र फिर्ताका लागि काठमाडौँ जिल्ला अदालतको अनुमति, परीक्षा बोर्डको अध्यक्ष नियुक्ति नयाँ प्रक्रिया मार्फत गरिने, धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप फुटबल चलिरहँदा निशुल्क हेर्न मिल्छ भनी विभिन्न एप तथा लिंक मोबाइलमा फैलिरहेका छन्। यसरी प्रचार गरिएका एप तथा लिंकबाट नचिलेको मानिसको पहुँचमा आफ्नो व्यक्तिगत विवरण पुगेर चोरी तथा बैंकिङ दुरूपयोगको जोखिम बढ़िरहेको छ। अनधिकृत एप डाउनलोड गरेर र भ्रमपूर्ण लिंक खोलेर पैसा ठगीमा परि ब्यूरोमा उजुरी लिएर आउने क्रम बढ़न थालेको छ। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड नगर्न प्रहरीले पनि अनुरोध गरेको छ। थप जानकारी साथी विकास थापाकाहीँबाट।
4: अहिले विश्वकप फुटबल चलिरहँदा प्रतियोगिताका खेलहरू निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा तपाईंलाई भ्रमपूर्ण अर्थात स्क्याम विज्ञापन आउन सक्छ। आकर्षक अफर देखाएर बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक खोल्दा र अनधिकृत एप डाउनलोड गर्दा मोबाइल तथा कम्प्युटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुन सक्छ। प्रहरीको साइबर ब्यूरोमा यस्ता उजुरी पर्न थालेको छ। साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
5: एप डाउनलोड गर्ने जस्तो .exe .bat .ss लेखिएको जुन छ, हामीले सूचना पनि जारी गरेका छौँ। लिंकहरू क्लिक गर्न लाउने र उक्त लिंकहरू क्लिक गरिसकेपछि उक्त लिंकमा भएका जुन टर्म्स एण्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाँदाखेरि चाहिँ सर्वसाधारणको ब्याङ्कमा चाहिँ ह्याकर्सहरूको एप्रोच पुगेर ब्याङ्क एकाउन्ट नै खाली गरिदिएको छ।
4: विश्वकप प्रतिको रुचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण धेरैले तुरन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोज्छन्। विश्वकपकै बहानामा गएको जेठ 8 गतेदेखि अहिलेसम्म बिग्रोमा 115 जनाको उजुरी परेको छ। उनीहरूको झण्डै 2 करोड़ 29 लाख

0: रूपियाँ ठगी भएको छ। प्रहरीका अनुसार कारोबार सीमा धेरै हुने मध्ये कतिपयको 15 लाख रूपियाँसम्म अनलाइनबाट चोरी भएको छ। ठगी गर्नेहरूले जो कोहीलाई सजिलै जालमा पार्न सक्छन्।
1: लाइभ टिभी एप विश्वकप फ्री हेर्नको लागि यो एप डाउनलोड गर्नुहोस् भन्ने जस्तो सामाजिक सञ्जाल प्रयोगकर्ताको वाट्सएपमा फेसबुकमा आउँछ। उक्त लिङ्क क्लिक गर्ने बित्तिकै उक्त एपहरू डाउनलोड गर्ने बित्तिकै कुनै पनि एप डाउनलोड गर्न त्यसको टर्म्स एन्ड कन्डिसन त हुन्छ। त्यस्तो टर्म्स एन्ड कन्डिसन चाहिँ एलो गर्दै गइसकेपछि चाहिँ हाम्रो मोबाइलहरू 81 बन्द भइदिने, ह्याङ भइदिने र त्यो अवधिमा चाहिँ ह्याकर्सहरूले चाहिँ ब्याङ्कमा एप्रोच पुर्याउने र खाली गरिदिने काम यसरी नै भइरहेको छ।
0: प्रहरीले अहिले ब्याङ्कहरूसँग समन्वय गरी ठगीमा संलग्न व्यक्तिहरूको खोजी र रकम फिर्ताको प्रयास गरिरहेको छ। एकैसाथ धेरै उजुरी परेको र ससाना रकम धेरैवटा खाताबाट चोरी गरेर धेरैवटा खातामा जम्मा गरिएको हुँदा पहिचान गर्न चुनौती रहेको साइबर ब्युरोका प्रवक्ता गिरी बताउनुहुन्छ।
1: ह्याकर्सहरूले विभिन्न व्यक्तिहरूको खातालाई पनि प्रयोग गराइदिया हुन्छ। खातालाई चाहिँ यसरी ह्याक गरेका पैसाहरू, ठगी गरेका पैसाहरूलाई चाहिँ जम्मा गर्ने र त्यहाँबाट विथड्र गर्ने काममा प्रयोग भएको हुनाले कहिलेकाहीँ चाहिँ नोइङली अनोइङली पनि मानिसहरूको खाता प्रयोग भइरहेको अवस्था हुन्छ। साना पैसाको लोभमा पनि आफ्नो खाता अरूलाई सञ्चालन गर्न दिएको कारणले गर्दा पनि कहिलेकाहीँ अनुसन्धान चाहिँ जटिल हुन्छ।
0: डिजिटल ठगी गर्ने गिरोहले फुटबल प्रेमीहरूको रुचि र भावनाको फाइदा उठाउँदै लाखौं रूपियाँ ठगी गरिसकेकाले अपरिचित लिङ्कहरू खोल्नु हुँदैन। निशुल्क हेर्ने प्रलोभनमा परेर अनधिकृत एप डाउनलोड गर्दा मोबाइलमा रहेका व्यक्तिगत विवरण र बैंक खाता जोखिममा पर्छ। फेरि साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरी,
1: शंकास्पद लिङ्कहरू अथवा आफूलाई आवश्यक नपर्ने लिङ्कहरू चाहिँ कुनै पनि हातमा क्लिक नगर्नुहोस्। कुनै पनि एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला एकचोटि सोच्नुहोस् उक्त एप्लिकेशनको आफूलाई प्रयोग के हो र उक्त एप्लिकेशन डाउनलोड गर्नाले त्यसबाट चाहिँ गलत प्रभाव के पर्छ भन्ने कुरा सोच्नु पर्यो। अब विश्वकपको ठगी भन्ने मात्र होइन, अरू विभिन्न अनलाइन ठगीका घटनाहरू घट्दैछन् जसमा चाहिँ आफ्ना ओटिपी कोडहरू, ब्याङ्क डिटेलहरू, पिन नम्बरहरू कसैसँग सेयर गर्नु भएन, अपरिचित व्यक्तिहरूबाट आएका वाट्सएप कलहरूलाई इन्टरटेन गर्नु भएन।
2: फेरि पनि खबरकै सिलसिला, कक्षा 12 को परीक्षाफल आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार 64.13% परीक्षार्थी ग्रेडेड भएका छन्, जसमा नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी ग्रेडेड भएका हुन्। नियमित तर्फ यस वर्ष 3,32,241 र आंशिक तर्फ 85,929 गरी कुल 4,18,169 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमित तर्फ 2,31,770 र आंशिकतर्फ 36,420 जना गरी कुल 2,68,190 परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यस वर्ष विगतको तुलनामा नतिजामा केही सुधार पनि देखिएको छ। परीक्षा बोर्डले कक्षा 12 को नतिजामा नन ग्रेडेड अर्थात एनजी प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका पनि सार्वजनिक गरेको छ। मौका परीक्षा आउँदो साउन 2 र 3 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालन हुनेछ। यस्तै प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रति विषय 1,000 रूपियाँको दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन्। नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र अर्थात असार 12 गते बेलुका 5 बजेसम्म बोर्डको वेबसाइट मार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ।
3: एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11,50,00,000 अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 जना भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ़दै गइरहेकाले धेरैजसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भइरहेका एडीबी नेपालका कन्ट्री डाइरेक्टर अर्नो कोस्वाले बताउनुभयो। यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि हुने उहाँको विश्वास छ।
2: ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखानाका जीव जन्तुमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। चिड़ियाखानाले आज सूचना निकालेर जीव जन्तुमा बर्ड फ्लू देखिएको जनाएको हो। जीव जन्तुमा बर्ड फ्लू देखिएपछि चिड़ियाखाना अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको उल्लेख छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिड़ियाखानामा दैनिक अवलोकन गर्नेको भीड़ लाग्ने गर्छ। संक्रमण थप फैलन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिड़ियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो। आजदेखि लागू हुने गरी चिड़ियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको प्रवक्ता रचना शाहले बताउनुभयो। अन्य दिनको तुलनामा भोलि रातो मच्छिन्द्रनाथको भोटो जात्राको दिन चिड़ियाखानामा अत्यधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको र मरेका जीव जन्तु थप परीक्षण समेत गरिएको शाहले जानकारी दिनुभएको छ। चिड़ियाखानामा सबैभन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीव जन्तु पनि संक्रमित भएका छन्।
3: राष्ट्रिय चलचित्र पुरस्कार 2082 व्यक्ति तथा फिल्म तर्फ गरी विभिन्न आठ विधामा पुरस्कार प्रदान गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो। उनको स्वीटर 2082 को उत्कृष्ट चलचित्र घोषणा भएको छ। नवीन चौहान निर्देशित उनको स्वीटरले तीन विधामा पुरस्कार जितेको छ। उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले नै प्राप्त गर्नुभएको छ। यो चलचित्रबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो। यस्तै उत्कृष्ट अभिनेताको पुरस्कार परान चलचित्रबाट वरिष्ठ अभिनेता निर शाहले प्राप्त गर्नुभएको छ। उत्कृष्ट पटकथातर्फको पुरस्कार परानले जितेको छ। उत्कृष्ट छायांकनको पुरस्कार कोसे ढुंगाले पाउँदा उत्कृष्ट पुरस्कार पनि कोसे ढुंगा फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो। समारोहमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ। उहाँलाई 3,75,000 नगद सहित सम्मान गरिएको हो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.63 अंकले बढ़ेर 2702.11 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, होटल तथा पर्यटन, म्यूचुअल फण्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक बढ़ेका छन्। आज 116 कम्पनीका शेयर बढ़ेकामा 140 घटेका छन्। यस्तै 17 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज बुंगल हाइड्रोको शेयर झण्डै 12.5% घटेको छ। बजार सामान्य बढ़ेको दिन अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम बढ़ेको छ। हिजो 3.41 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीका 1.09 करोड़ कित्ता शेयर 4.53 अर्ब रूपियाँमा किनबेच भएका छन्।
2: यस्तै हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 10,500 रूपियाँले घटेको छ। आज सुन तोलाको 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 97,200 रूपियाँ रहेको थियो। यो हप्ता सुनको भाव समग्रमा 11,500 रूपियाँले घटेको छ। आज चाँदीको भाव पनि घट्यो। चाँदीको भाव 305 रूपियाँले घटेर तोलाको 4,640 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
3: ललितपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरका मेयर चिरीबाबु महर्जनले आज आयोजित 9 नगर सभामा आउँदो आर्थिक वर्षको महानगरको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। यसअघि हिजो काठमाडौँ महानगरले पनि वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। सड़क ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिने प्रक्रियामा सेवाग्राहीसँग 72,000 रूपियाँ घुस लिएको अभियोगमा यादवमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले 72,000 रूपियाँ घुस लिइसकेको अवस्थामा श्रीदेव यादवलाई नियन्त्रणमा लिएको थियो।
3: ललितपुरको जावलाखेलमा ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड़ लागेको छ। भोटो जात्राको पूर्व सन्ध्यामा आज बिहानैदेखि जावलाखेलमा मच्छिन्द्रनाथको दर्शन गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथलाई अस्ति बुधबार लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको हो। अब भोलि भोटो जात्रा देखाएसँगै यस वर्षको रथ यात्रा औपचारिक रूपमा समापन हुनेछ।
2: नेपाल दर्पणमा अब केही विदेशका खबर। स्विजरल्याण्डमा हुने भनिएको अमेरिका इरान शान्ति प्रक्रिया सम्बन्धी उच्च स्तरीय वार्ता अन्तिम समयमा रद्द भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी प्रतिनिधिमण्डलसँग भेट गर्न तय भएको स्विजरल्याण्ड भ्रमण स्थगित गरेपछि स्विस विदेश मन्त्रालयले वार्ता नहुने बताएको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका इरान बीच आज स्विजरल्याण्डमा शान्ति सम्झौता समारोह हुने तय समेत भएको थियो। मन्त्रालयका अनुसार बर्गेन्स्कमा आवश्यक तयारी चलिरहे पनि नयाँ मिति तय भएको छैन। स्विजरल्याण्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ। यो वार्तालाई हालै सम्पन्न भएको सम्झौतापछि अगाडि बढ़ने दोस्रो चरणको छलफलका रूपमा हेरिएको थियो। यसको उद्देश्य इरानसँगको द्वन्द अन्त्य गर्ने, हर्मुज जलमार्ग पुनः संचालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रम लगायत विषयमा 60 दिनभित्र सहमति खोज्ने रहेको उल्लेख गरिएको थियो। अमेरिकी प्रशासनका अनुसार कूटनैतिक प्रक्रिया जटिल र अस्थिर भएकोले समय तालिका बारम्बार परिवर्तन भइरहेका छन्, तर प्राविधिक तहका छलफलहरू छिट्टै शुरू गर्ने तयारी छ। सम्झौतामा अमेरिका र इरानका शीर्ष नेतृत्वबीच छुट्टा छुट्टी हस्ताक्षर भएको दावी पनि गरिएको छ, जसलाई लिएर विभिन्न राजनीतिक प्रतिक्रिया आएका छन्। इरानका सर्वोच्च नेता आयातुल्लाह मोजाताबा खामेनीले केही असहमति हुँदाहुँदै पनि राष्ट्रहितको कारण सम्झौतालाई अनुमोदन गरेको बताउनु भएको छ। यद्यपि ती दावीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।
3: जापानको राजधानी टोकियोमा रहेको एक प्राथमिक विद्यालयमा आज बिहान आग लागि भएपछि झण्डै 300 विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। विद्यालय भवनको माथिल्लो तलाबाट आगो फैलिएको भए पनि समयमै गरिएको उद्धार र नियन्त्रण प्रयासका कारण कुनै मानवीय क्षति नभएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। टोकियोको डाउन टाउन क्षेत्रमा रहेको टाकी नोगावा नम्बर 3 प्राथमिक विद्यालयमा आग लागि भएको हो।
2: अब केही खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति आयोजक अमेरिका र अस्ट्रेलियाले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार मध्यराती पाउने 1 बजे अमेरिकाको सियाटन रंगशालामा हुनेछ। अमेरिकाले पहिलो खेलमा पाराग्वेलाई 4-1 हराएको थियो। भोलि बिहान पाउने 4 बजे स्कटल्याण्ड र मोरक्को बीच खेल हुनेछ। त्यस्तै समूह सीमा रहेको 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान हैतीसँग खेल्दैछ। यो खेल अमेरिकाको फियाडेल्फिया रंगशालामा 6:15 शुरू हुनेछ। भोलि बिहान पाउने 9 बजे टर्की र पाराग्वे बीच खेल हुनेछ। कप फुटबलमा घरेलु टोली मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। आज बिहान भएको समूह चरणको दोस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-1 पराजित गरेको हो।
3: यसैबीच ब्राजिलका स्टार फरवार्ड नेमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन्। पिडुलाको चोट पूर्ण रूपमा निको नभएका कारण नेमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासंघ सीबीएफले जनाएको छ। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
13: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
15: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
16: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
15: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू
15: दाँत नदुखाई खोल्ने,
16: दाँत भर्ने, दाँतको आकृति गर्ने,
15: दाँतको एक्सप्रेस सुविधा,
16: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
15: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
15: ध्यान दिनै पर्ने कुरा।
16: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
15: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
17: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा।

0: घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: सम्बन्धी कसुर फिर्ता लिन अनुमति। कक्षा 12 को परीक्षाफल सार्वजनिक नियमित तर्फ 69.75% विद्यार्थी उत्तीर्ण। नेपालमा 5 वर्ष मुनिका 2 लाख भन्दा बढी बाल बालिका गम्भीर कुपोषणबाट पीड़ित। तत्काल सम्बोधन नगरे भावी पुस्ताको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिन्ता। सामाजिक सञ्जाल एप टेलिग्रामले दायर गरेको अस्थायी प्रतिबन्ध विरूद्धको अपील भारतीय अदालतद्वारा खारेज। र विश्वकप फुटबलमा आज राति आयोजक अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदै।

आजकल AI voice, fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

0: अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा तारा र नवीन, समाचार अब विस्तारमा।
2: काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविला मिछाने विरूद्धको संगठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको निवेदन अनुसार संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम लामिछाने सहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। इजलासले लामिछानेको सहकारी ठगी सम्बन्धी अभियोगलाई भने कायम राख्न भनेको छ। लक्ष्मी सहकारी ठगीमा लामिछाने सहित छविलाल जोशी, जीवी राई समेतलाई विपक्षी बनाइएको थियो। यसअघि पर्सा रूपन्देही अदालतले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ताको अनुमति दिएका थिए। राई र लामिछानेलाई संयुक्त रूपमा 5,08,69,633 रूपियाँ बिगो कायम गरिएको थियो। जोशीलाई एकल रूपमा 5,78,96,480 रूपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको थियो।
1: राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा 12 परीक्षाफल सार्वजनिक गरेको छ। गत वैशाख 14 27 गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ 69.75% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमिततर्फ परीक्षामा सहभागी कुल 3,32,241 विद्यार्थी मध्ये 2,31,770 जनाले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ। 1,471 विद्यार्थीको भने नन ग्रेड प्राप्त भएको छ। यो संख्या कुल परीक्षार्थीको करिब 30.25% हो। आंशिक गरी यसपटक 4,95,170 परीक्षार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये आंशिक तर्फका 36,420 जना उत्तीर्ण भएका छन्। दुवै तर्फका गरी 64.31% परीक्षार्थी उत्तीर्ण भएका हुन्। परीक्षामा अमर्यादित गतिविधि गर्ने 40 जनाको भने परीक्षा रद्द गरिएको छ। दुई विषयमा एनजी आएका वा बढ़ीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीको मौका परीक्षाको समय तालिका चाँडै सार्वजनिक हुने बताइएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्ड नेपाल टेलिकमको वेबसाइटका साथै एसएमएसबाट थाहा पाउन सकिने बोर्डले जनाएको छ।
2: नेपालमा 5 वर्ष मुनिका 2,00,000 भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणबाट पीड़ित रहेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको अध्ययन अनुसार जेठ महिनामा 77 जिल्लाका 5 वर्ष मुनिका 10,68,000 भन्दा बढ़ी बालबालिका गम्भीर कुपोषणबाट पीड़ित भएको देखाएको हो। यसले गर्दा बालबालिकाको शारीरिक र मानसिक विकासमा गम्भीर असर पारिरहेको बताइन्छ। कुपोषणको समस्या तत्काल सम्बोधन नगरे देशको समग्र विकास र भावी पुस्ताको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने विज्ञहरूले टिप्पणी गरेका छन्। कान्तिपुर कर्मी अर्जुन पौडेलले तयार पारेको सामग्री अबको क्रममा।
1: राष्ट्रिय पोषण आकलनको प्रारम्भिक प्रतिवेदन अनुसार 6 महिनादेखि 59 महिनासम्मका 9% बालबालिकामा दुब्लोपन देखिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण एनडीएचएस 2022 प्रतिवेदन अनुसार सन् 2021 8% बालबालिकामा यस्तो समस्या देखिएको थियो। यो अध्ययनले 26% बालबालिकाहरू कम उचाइको रहेको समेत देखाएको छ। यसअघि सन् 2022 एनडीएचएस प्रतिवेदनले देशभर 5 वर्ष मुनिका 25% बालबालिकाको उचाइ उनीहरूको उमेर भन्दा कम रहेको देखाएको थियो। परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाले पोषणको अवस्था खराब हुँदै गएको बताए। दुब्लोपनालाई पोषणको जटिल अवस्था मानिन्छ, यसका लागि आपतकालीन स्वास्थ्य उपचार जरूरी पर्न सक्छ। स्वस्थ बालबालिकाको दाँजोमा जटिल कुपोषणबाट ग्रसित बालबालिकाको मृत्यु हुने जोखिम 10% धेरै रहने विज्ञहरू बताउँछन्। दुब्लोपनको समस्या 10% भन्दा धेरैमा देखिएपछि बाल मृत्यु दर तीव्र बढ्न सक्ने चेतावनी पनि उनीहरूले दिएका छन्। बालबालिकाले पर्याप्त पोषिलो खाना नपाउँदा र संक्रमणको शिकार हुँदा कुपोषणको समस्या देखिन्छ। खाना पाएकाहरूमा पनि आवश्यक प्रोटिन र पोषणको कमी छ। पोषणविद डाक्टर अक्तुल उपाध्यायका अनुसार 2,00,000 भन्दा बढी बालबालिकामा दुब्लोपन देखिनु अत्यन्त खतरनाक अवस्था हो। झाडा पखाला जस्ता सामान्य रोगबाट पनि यस्ता बालबालिकाको मृत्यु हुन सक्छ। 5 वर्ष मुनिका बालबालिकामा शीघ्र कुपोषणको दर मध्य प्रदेशमा सबैभन्दा बढी 13.2% छ। त्यस्तै सुदूरपश्चिममा 10.4%, जबकि त्यहाँ सन् 2021 5.1% मात्रै थियो। त्यसै गरी कोशीमा 7.3%, कर्णालीमा 7.2%, लुम्बिनीमा 9%, गण्डकीमा 4.8% र बागमतीमा 4.4% रहेको छ। तथ्याङ्क अनुसार केही स्थानीय तहमा अवस्था भयावह देखिन्छ। सुनसरी जिल्लाको कोशी गाउँपालिकामा 5 वर्ष मुनिका सबैभन्दा बढी 36.5% बाल बालिका दुब्लोपनको समस्याबाट पीड़ित छन्। त्यसै गरी सर्लाहीको हरिपुर नगरपालिकामा 27.1%, रौतहटको राजपुरमा 21.8% र सर्लाहीको चक्रघट्टा गाउँपालिकामा 21.2% बाल बालिकामा दुब्लोपन पाइएको छ। अन्य प्रभावित क्षेत्रहरूमा महोत्तरीको रामगोपालपुर नगरपालिकामा 21%, बाराको देवताल गाउँपालिकामा 20.9%, बर्दियाको गुलरिया नगरपालिकामा 20.3%, रौतहटको गुजरा नगरपालिकामा 20%, सिराहाको बरियारपट्टी गाउँपालिकामा 19.6% र डोटीको दिपायल सिलगढ़ी नगरपालिकामा 9.6% बाल बालिकामा यो समस्या देखिएको छ। दुब्लोपन जस्तै उचाइ कम हुनु पनि दीर्घकालीन समस्या हो। खराब पोषण र बारम्बार हुने संक्रमणका कारण बाल बालिकाको वृद्धि र विकास अवरूद्ध भएर यस्तो समस्या निम्तन छ। यस्ता बाल बालिकाहरूमा उमेर अनुसारको उचाइ विश्व स्वास्थ्य संगठनको मानक औषध भन्दा निकै कम हुन्छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा देशकै सबैभन्दा बढ़ी 36.2% बाल बालिका उचाइ कम हुने समस्याबाट पीड़ित छन्, जबकि एनडीएचएस 2022 को प्रतिवेदनमा यो दर 33% मात्र थियो। त्यसै गरी मध्य प्रदेशमा 21.1%, लुम्बिनीमा 30%, सुदूरपश्चिम र गण्डकी प्रदेशमा समान 25.3%, कोशीमा 24.7% र बागमती प्रदेशमा 23.7% बाल बालिकामा औसत मानक भन्दा कम उचाइ रहेको पाइएको छ। प्रतिवेदन अनुसार कर्णाली प्रदेशका 15% बाल बालिकाहरू गम्भीर कम उचाइको मापन भन्दा निकै कम छ। गम्भीर कुपोषणले यस्तो गम्भीर अवस्था निम्ताउँछ। चिकित्सकहरूका अनुसार तत्कालै उपचार गरेर दुब्लोपनामा सुधार ल्याउन सकिन्छ, तर कम उचाइको समस्याको उपचार असम्भव छ। मध्य प्रदेशमा कम तौलको समस्या सबैभन्दा धेरै रहेको प्रतिवेदनले देखाएको छ। मध्यमा 24.4%, लुम्बिनीमा 20.1%, कर्णालीमा 19.4%, सुदूरपश्चिममा 18.9%, कोशीमा 14.5%, बागमतीमा 9.9% र गण्डकी प्रदेशमा 9.8% बाल बालिका कम तौलका छन्। यसै गरी प्रतिवेदनले 15% बालिका र 4% बालकहरूमा दुब्लोपनको समस्या रहेको उल्लेख्याएको छ। जातीय क्षेत्रीय र धार्मिक समूहहरूलाई वर्गीकरण गरेर गरिएको यस अध्ययन अनुसार सबैभन्दा बढ़ी 13% मुस्लिम बाल बालिकामा दुब्लोपन पाइएको छ। मधेसी समुदायमा 12.4% र दलित समुदायमा 11% बाल बालिका दुब्लोपनबाट पीड़ित छन्। त्यस्तै जनजाति समुदायका 7% र ब्राह्मण क्षेत्रीय समुदायका 6% बाल बालिकामा दुब्लोपन देखिएको छ। यो समस्या शहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा बढ़ी देखिन्छ। विज्ञहरूका अनुसार निरन्तरको मूल्य वृद्धि, घट्दो आय र रोजगारीका सीमित अवसरले घर परिवारको बजेटमा प्रत्यक्ष असर पारेको छ। यही कारण कुपोषण वृद्धि भएको हुन सक्छ। उनीहरूका अनुसार आर्थिक अभावका बेला मानिसहरूले सबैभन्दा पहिले खाद्यान्न र दिउँसोको खाजामा खर्च कटौती गर्छन्। कतिपय मानिसहरू दूध र अन्य प्रोटीनयुक्त खानेकुराहरू समेत कम गर्न बाध्य हुन्छन्। त्यसै गरी जंक फूड खानेकुरा र चिनीयुक्त पेय पदार्थको बढ़दो प्रयोगले पोषणको अवस्था झनै बिग्रिएको छ। पोषणको अवस्था खस्किनुमा धेरै कारक जिम्मेवार हुन सक्छन्। पोषणविद उपाध्यायले भने अन्य उमेर समूहका मानिसहरूमा अध्ययन गर्दा पनि यस्तै समस्याहरू देखिन सक्छन्। यसले बाल बालिकाको शारीरिक स्वास्थ्य वृद्धि र बौद्धिक विकासमा गम्भीर असर पुर्याउन सक्ने भएकाले समयमै कुपोषणको सम्बोधन गर्न जरूरी रहेको विज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार मानसिक विकासमा हुने अवरोधले वयस्क अवस्थामा उनीहरूको उत्पादकत्व सीमित बनाउँछ, विभिन्न रोगहरूको संक्रमणको जोखिम बढ़ाउँछ र अन्तत देशको समग्र प्रगतिलाई नै प्रभावित गर्छ। कुपोषण एक गम्भीर जनस्वास्थ्य समस्या हो जसले देशको समग्र विकास र प्रगतिलाई ठप्प पार्छ। डाक्टर अरूणा उप्रेतीले भनिन्, यो एक त्यस्तो राजनैतिक मुद्दा हो जसलाई पुस्तौंदेखि उपेक्षा र व्यवस्था गरिँदै आएको छ। कुपोषणको समस्याले वर्तमान पुस्तालाई मात्र नभई आगामी भावी पुस्तालाई समेत असर पुर्याउँछ। देशले दिगो विकास लक्ष्यहरू एसडीजी हासिल गर्ने प्रतिबद्धता जनाएकाले बाल बालिकाको पोषण स्थितिमा सुधार गर्ने अन्तर्राष्ट्रिय दायित्व पनि नेपालको छ। यी दिगो विकास लक्ष्यहरूले सन् 2030 सम्ममा संसारबाट गरिबी, भोक र सबै प्रकारका असमानताको अन्त्य गर्ने उद्देश्य राखेका छन्। दिगो विकास लक्ष्यहरू पूरा गर्न नेपालले विद्यमान 25% कम उचाइलाई 15%मा झार्न जरूरी छ। त्यस्तै विद्यमान 8% दुब्लोपनलाई 4%मा, 19% कम तौलका समस्यालाई 10%मा र हाल 43% भन्दा बढ़ी रहेको रक्त अल्पत्तालाई 10%मा झार्नुपर्ने हुन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा सांसदहरूले राष्ट्रिय ऋण उठाउने विधेयक 2083 माथिको छलफलमा उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले उत्पादनमूलक र आफै तिर्दै जाने क्षेत्रमा लगानी गरेकाले ऋण लिने विषयबारे विरोध गर्न आवश्यक नभएको बताए। मन्त्री वाग्लेले भने
3: ऋण लिनु खराब होइन, ऋण लिनुपर्छ, हाम्रो त बाध्यतामक अवस्था छ, 30 खर्ब त बोकेर हिँडिराखेका छौं। कहाँ सदुपयोग गरियो त्यो उल्लेख्य हो र त्यसमा मान्यज्यूहरूले ठूलो निगरानी गर्नुपर्ने हुन्छ। र आजका दिनमा पनि रातो किताबहरू हेर्नुभयो भने मान्यज्यूहरूले देख्नुहुन्छ बढी सड़क पूर्वाधार, ट्रान्समिसन लाइन यस्तैमा नै हो हाम्रो ऋणको लगानी। र त्यो ऋणको सौन्दर्य के हो भने त्यस्तो खालको ऋण दे पे फर देमसेल्भ्स, त्यो आफै तिरिँदै जाने हैसियत बनाउने खालको लगानी हुन्। त्यसले आर्थिक वृद्धि सृजना गर्छ, त्यसले आमदानी सृजना गर्छ र हाम्रो ऋण तिर्ने क्षमता, ऋण लिएर घिउ खान पो भएन त, उत्पादन मूलक गतिविधिमा लगानी गर्न हुन्छ र त्यो इतिहास हाम्रो जारी रहेको झण्डै 65 वर्ष भयो।
1: अर्को प्रसंगमा मन्त्री वाग्लेले नयाँ आर्थिक वर्षको बजेट सन्तुलित रहेको दावी गरे। उनले भने
3: 21 खर्बको बजेट, यति ठूलो बजेट पनि बनियो, त्यो पनि गलत भाष्य थियो, मैले हिजो अलिकति चिरे होला। बजेटको आकार पनि जीडीपीको सापेक्षतामा तुलना गर्ने हो भने निर्मम अनुशासनमा बाँधिएर ल्याइएको बजेट, फुक्का फाल बजेट ल्याउने छुट थियो हामीलाई। जनादेश हेर्ने हो भने त 25 खर्ब 26 खर्ब ऋणै ऋण राजस्व उठाउने पनि अस्वाभाविक लक्ष्य राखेर हामीले 25 खर्बकै ल्याइदिया भए पनि अब यत्रो म्यान्डेट त ल्याइदिन्थ्यो त नयाँ सरकारले, त्यसरी गरेनौ। विगत 12 वर्षको सबभन्दा सानो बजेट हो यो, भ्रम त अर्कै छरिया छ, अति ठूलो बजेट बेलुन जस्तो कार्यान्वयन हुँदैन भनेको पनि सुन्यो, आधारभूत अर्थशास्त्रको अपर्याप्त बुझाइ।
1: अर्थमन्त्री वाग्लेले सरकारले भ्रष्टाचार नियन्त्रण गरेर लक्ष्य अनुसार राजस्व संकलन गर्न सक्ने बताएका थिए। डायरीमा अब ब्रेकको पालो।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगिङ गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगिङ गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। सरकारले नेपाल धृतपत्र बोर्डको अध्यक्षमा कैलालीका गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले भट्टलाई अध्यक्षमा नियुक्त गरेको सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिए। यसै बैठकले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिए। बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने,
2: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
3: विशेष अदालतले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पर्साका अधिकृत कमल राज गौतमलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू सुदर्शन देव भट्ट, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गौतमलाई दोषी ठहर हुने फैसला सुनाएको हो। गौतमले 2055 देखि 2079 सालसम्म पदमा रहँदा 2,51,78,000 रूपियाँ गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 असार 3 गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमको वैधानिक कुल आय 2,89,00,000 रूपियाँ देखिएकोमा घर निर्माण, जग्गा खरिद, सवारी साधन, जनक शिक्षा सामग्रीको ऋण भुक्तान, शेयर खरिद, बैंक मार्फत लगानी, सुन खरिद, बीमा लगायतमा 5,40,00,000 रूपियाँ रहेको देखिएको दावी गरेको थियो। 2.5 करोड़ रूपियाँ भन्दा बढ़ी अवैध रकम देखिएपछि अख्तियारले सो रकम जफतसहित 3 वर्षसम्म कैदको माग दावी गरेको थियो। अदालतले गौतमलाई 1 वर्ष कैद र 1,08,01,838 रूपियाँ भन्दा बढ़ी जरिवानाको फैसला सुनाएको हो। अदालतले गैर कानूनी रूपमा आर्जन गरिएको बिगो बराबरको सम्पत्ति जफत हुने फैसलामा भनेको छ।
1: विशेष अदालतले राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार केसीलाई 5 दिन थुनामा राख्न अनुमति दिएको छ। विशेषले अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुमति दिएको हो। विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आगामी सोमबारदेखि लागू हुने गरी उनीहरूलाई थुनामा राख्न अनुमति दिएको विशेष अदालतले जनाएको छ। यस्तै तुलसी प्रसाद आचार्य र मणिन्द्र मल्लमाथि पनि म्याद थप भएको छ। उनीहरू राजधानी छपाईमा भ्रष्टाचार जन्य कसर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका थिए।
3: आइतबार विदा दिने सरकारको निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश द्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय रोक्न अस्वीकार गरेको हो। सरकारको निर्णयले शिक्षा र स्वास्थ्य क्षेत्रमा असर परेको भन्दै अधिवक्ता दीपक राज जोशी र अनिल आचार्य सहितले जेठ 26 गते रिट निवेदन दायर गरेका थिए। रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई विपक्षी बनाइएको छ। सरकारी पक्ष र रिट निवेदकको बहसपछि अग्राधिकार दिँदै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
1: सदर चिडियाखाना जावलाखेलका पन्छी र जनावरमा बर्ड फ्लू पुष्टि भएको छ। चिडियाखानाका प्रवक्ता गणेश कोइरालाका अनुसार बर्ड फ्लूका कारण केही चरा र जनावर समेत मरेका छन्। पशु सेवा विभागमा नमूना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए। प्रवक्ता कोइरालाका अनुसार चिडियाखानामा रहेका बकुल्ला, लाटोकोसेरो, गिद्धमा बर्ड फ्लू देखिएको हो। त्यस्तै निरबिरालो र चरीबागमा पनि बर्ड फ्लू पुष्टि भएको छ। पन्छी र जनावर गरी 8-10 वटा मृतकको केस भएको उनले जानकारी दिए। कोइरालाका अनुसार कागबाट चिडियाखानाका पन्छी र जनावरमा बर्ड फ्लू संक्रमण भएको अनुमान गरिएको छ। चिडियाखानाले आजदेखि अर्को सूचना जारी नहुँदासम्म चिडियाखाना बन्द गरिने जनाएको छ। गत चैतमा मोरङबाट फैलिएको बर्ड फ्लू H5H1 पछिल्लो समय काठमाडौँ उपत्यकामा फैलिएको छ।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि जानिमा ब्याङ्कद्वारा जारी

अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: रेड बुल बबाल एनर्जी।
2: शान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
0: गर्मीमा नयाँ फ्रेस रिफ्रेशमेन्टमा न्युट्रिसन चिसो हले।
2: सुदूरपश्चिममा एमाले संसदीय दलले आफै साझेदार रहेको सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेट अस्वीकार गर्दै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकद्वारा सो निर्णय गरिएको एमाले सांसद धर्मराज पाठकले बताए। सुदूरपश्चिममा कंग्रेस नेतृत्वमा एमाले सहितको संयुक्त सरकार रहेको छ। एमाले भौतिक पूर्वाधार, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालयको नेतृत्व गरेको छ भने कंग्रेसले मुख्यमन्त्री सहित आर्थिक मामिला, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व गरेको छ। सरकारले प्रदेशसभामा अपूरो बजेट प्रस्तुत गरेको, विनियोजन विधेयकद्वारा सिद्धान्त विपरीत रहेको, मन्त्रालयगत विनियोजन नराखिएको, योजना छनौट मापदण्ड उल्लंघन गरिएको भन्दै एमाले संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको सांसद पाठकले बताए। आर्थिक मामिला मन्त्री धामीले सोमबार मध्यराती प्रस्तुत गरेको बजेट वक्तव्यमा आगामी आर्थिक वर्षका लागि कुल 37,70,000,00,000 बजेट ल्याएको उल्लेख गरेको भए पनि एक दिनपछि मात्र सार्वजनिक गरिएको बजेट वक्तव्य पुस्तिकामा भने 37,70,39,66,000,00,000 रहेको उल्लेख छ।
4: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको नयाँ दिल्ली उच्च अदालतले सामाजिक सञ्जाल एप टेलिग्रामले दायर गरेको अस्थायी प्रतिबन्ध विरूद्धको अपील खारेज गरेको छ। अदालतका अभिलेख अनुसार टेलिग्राम र भारतीय सरकारी अधिकारीहरूबीच भएको सुनवाईपछि उच्च अदालतले सो निर्णय सुनाएको हो। भारत सरकारले मेडिकल प्रवेश परीक्षाका प्रश्नपत्रहरू बेचबिखन गर्न टेलिग्राम प्रयोग गरिएको आरोप लगाउँदै केही दिन अघि एपमाथि प्रतिबन्ध लगाएको थियो। भारतको सूचना प्रविधि मन्त्रालयले टेलिग्रामका केही च्यानल मार्फत स्नातक तहको मेडिकल प्रवेश परीक्षाका प्रश्नहरू बिक्री भइरहेको जनाएको थियो। मन्त्रालयले टेलिग्राममा राखेका प्रश्नहरूले परीक्षार्थीलाई भ्रममा पार्न सक्ने बताएको थियो। एक महिना अघि प्रश्नपत्र चुहावट भएको आरोपपछि भारत सरकारले सो परीक्षाको नतिजा समेत रद्द गरेको थियो। भारतमा मात्रै टेलिग्रामका 15 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेको बताइन्छ।
3: खेलकुद समाचारको साथमा
7: एलजी लाइफ्स गुड।
2: झापाको दमकमा सम्पन्न 26 खुला तथा 11 महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे मास्टर रूपेश जयसवाल र कृतिश्वरा अधिकारी च्याम्पियन बनेका छन्। खुलातर्फ रौतहटका रूपेशले 11 खेलबाट 9.5 अंक जोड्दै लगातार उपाधि रक्षा गर्दै तेस्रो पटक राष्ट्रिय च्याम्पियन बने। दोलखाका आशिष भुइयाल दोस्रो तथा राजन सुवेदी तेस्रो भए। महिलातर्फ झापाकी कृतिश्वरा अधिकारीले 8.5 अंकसहित उपाधि जितिन्। पूजा भण्डारी दोस्रो तथा निहाना श्रेष्ठ तेस्रो स्थानमा रहिन्। प्रतियोगिताको नतिजा अनुसार आगामी सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा हुने 46 चेस ओलम्पियाडमा पुरूष र महिलातर्फ गरी 5-5 जना खेलाड़ी सहभागी हुने भएका छन्।
6: र विश्वकप फुटबलमा आज राति आयोजक अमेरिका र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली जितको खोजीमा छन्। राति नै हुने अर्को खेलमा स्कटल्याण्डले मोरक्कोसँग बिहान 4:15 प्रतिस्पर्धा गर्नेछ। यस्तै 5 पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान 6:15 हैटीको सामना गर्नेछ। ब्राजिल आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ भने हैटी आश्चर्यजनक नतिजाको पर्खाइमा छ। यस्तै भोलि बिहान 9:15 टर्की र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ।
2: हवस्त, कान्तिपुर डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौं। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र तारा विदा हुन्छौं। नमस्कार।

0: सजिलै सँग बिजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ
1: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
2: जिब्रो धड्किन्छ पल्किन्छ
3: पड्किन्छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीका बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 98520165580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, संखुवा सभा।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: होइन भाइ, हो झै पार्ने कहिले हो? यसको चाँजो पाँचो मिलाउन बिहेको
14: दाई, आफै त महादेव कसले देला पर बिहे गर्न विलासी नगर है कर।
15: आफू त सानो भाइ, दुधको दाँत झरेर छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
13: नगर्ने त बिहे
16: नगर्ने नगर्ने।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै नफरमाउली आउने, तिमी सुत्ने खाका र टुरिस्ट स्ट्यान्ड बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हातले त कोहीको टुप्पी तान्छ।
0: ए नगर्ने

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट सुन्न सकिन्छ। सरकारी अस्पताल र सार्वजनिक विद्यालयको हित विपरीत गरिएका व्यवस्थामाथि पुनर्विचार गर्न सरकारसँग सांसदहरूको माग। आर्थिक विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पारित। वैशाखमा संसद रोकेर सरकारले ल्याएको 4 अध्यादेश प्रतिनिधि सभाद्वारा स्वीकृत
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारले मनोमानी गरेको भन्दै विपक्षीको विरोध। सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत। नेपाल धितो बोर्डको रिक्त अध्यक्ष पदमा गोपाल प्रसाद भट्टराई नियुक्त।
2: नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने।
0: सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि। कम्तीमा 2 साताका लागि बन्द। कृषि मन्त्रालयले 10 वर्षसम्म प्रवाह गरेको कृषि तथा पशु पंक्षी अनुदानको छानबिन गर्न समिति गठन।
3: मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ।
0: इजरायलको हवाई आक्रमणबाट दक्षिण लेबनानमा 18 जनाको मृत्यु। फिफा विश्वकप समूह एमा मेक्सिकोद्वारा नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल। राति अमेरिका र अस्ट्रेलियाको खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य र शिक्षा सेवा प्रवाहका आधारमा सरकारको मूल्यांकन गर्ने गरिन्छ। मानव विकासका सूचकांक राज्यले लगानी गरेको स्थितिको आधारमा मूल्यांकन गर्ने चलन विश्वभरि रहेको छ। शिक्षकहरू, चिकित्सकहरू र पेशाकर्मीहरू दलीय राजनीतिमा लागेर उत्पन्न भएको लामो समस्या समाधानका लागि केही समय लाग्ने देखिन्छ। शिक्षा र चिकित्सा सेवाको सहजता र गुणस्तर बढ़ाउन सकेमा मात्र सरकारले सफलता प्राप्त गरेको देखिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले 10 वर्षसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। कृषि वन तथा जलवायु मन्त्रालयले आर्थिक वर्ष 2072-73 हालसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको हो। सहसचिव बद्री प्रसाद दाहालको संयोजकतामा गठित कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समय सीमा दिइएको छ। कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरूपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयका सूचना अधिकारी डाक्टर मणिरत्न अर्यालले सीआईएनसँग भन्नुभयो,
3: कृषि वन तथा पर्यावरण मन्त्रालयबाट स्पेसली यो विगतको 10 वर्षमा भएको अनुदानमा केही चाहिँ मोटिभेसनका फ्याक्टरहरू पनि हुन सक्छन्, केही दुरूपयोगका फ्याक्टर पनि हुन सक्छन् भनेर विभिन्न मिडियामा आइरहेको कुराहरूलाई सम्बोधन गर्नको लागि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पत्री दाहाल सहसचिवको अध्यक्षतामा 5 सदस्यीय कार्यदल बनेको छ। यसलाई 6 महिना अवधिको समय अवधि दिएर बीचमा पनि रिपोर्टिङ गर्ने गरेर त्यो अनुदानलाई के कसरी लान सकिन्छ, के कुन कुन वेबाट गयो भने अझै छिट्टी हुन सक्छ भन्ने पल्ट, त्यसपछि अब कुन मोडालिटीहरू चाहिँ अनसक्सेसफुल हुन सक्छ, कुन मोडल चाहिँ सक्सेसफुल हुन सक्छ, भविष्यमा कुन ट्र्याकबाट जाने भन्ने सन्दर्भमा चाहिँ यो कमिटी गठन गरिएको छ। अहिलेको सन्दर्भमा यति नै जस्ट कमिटी फर्मेसन मात्रै भएको छ, बाँकी चाहिँ अब आगामी दिनमा यो कमिटीले काम पनि गर्दै जान्छ, रिपोर्ट पनि गर्दै जान्छ, त्यसको आधारमा 6 महिना अवधिपछि रिपोर्ट पनि पब्लिकेसन गर्छ।
5: कार्यदलले कार्यादेशमा पुराना प्रतिवेदन समावेश समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समेत समावेश गरिएको छ। कार्यदलले कम्तीमा 1 महिनामा 2 पटक वा आवश्यकता अनुसार त्यसभन्दा बढ़ी पटक मन्त्रालयका सचिव समक्ष आफ्नो प्रगति विवरण अनिवार्य पेश गर्नुपर्नेछ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएका 4 अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकले सार्वजनिक खरिद 2 संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण अध्यादेश, सहकारी 1 संशोधन अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। 4 अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव अस्वीकृत अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो। त्यसपछि सभामुख डोलप्रसाद आर्यले अध्यादेश निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो।
1: अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: गत वैशाखमा संसद अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो। वैशाख 28 गते संसद अधिवेशन शुरू भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधि सभामा पेश भएका थिए। त्यसअघि बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी विद्यालयमा लगाइएको करबारे स्पष्ट पार्नुभएको थियो। उहाँले सामुदायिक विद्यालयमा कुनै कर लगाइएको छैन भने निजी विद्यालयमा हाल 3% कर मात्र लागू गरिएको बताउनुभयो।
6: अब शिक्षामा लगाइएको कर सामुदायिक स्कूलहरूमा यो होइन, निजी स्कूलहरूमा अहिलेलाई 3% भनेर लगाइएको छ। तर 25,000 आफ्ना बाल बालिकाहरूका लागि निजी स्कूलमै गरिएको 25,000 रूपियाँसम्मको खर्चलाई कर कटी गर्न सकिने सुविधा दिइएको छ। वर्षमा 10,00,000 आमदानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन। इन्कम ट्याक्स फ्री, यो असाध्यै क्रान्तिकारी कदम, त्यसबाट लाखौं बचत भइरहेको छ। यता 5,000 रूपियाँ खर्च गर्नेले 150 रूपियाँ तिर्ला, तर यता लाखौं छुट दिइराखिएको छ कर तिर्न नपर्ने।
5: वहाँले अभिभावकलाई राहत दिने उद्देश्यले निजी विद्यालयमा बालबालिकाको शिक्षामा वार्षिक 25,000 रूपियाँसम्म खर्च गरे बाबत कर छूटको व्यवस्था गरिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक 10,00,000 रूपियाँसम्म आमदानी गर्ने नागरिकलाई आयकरको दायरामा नल्याइएको उल्लेख गर्दै यसलाई सरकारको महत्वपूर्ण र सुधारमुखी कदमको रूपमा प्रस्तुत गर्नुभयो। यता कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद प्रक्रियामा देखिएका जटिलता हटाउन तत्काल आवश्यक भएकाले सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेश ल्याउनु परेको बताउनुभयो।
7: सभामुख महोदयको अनुमतिले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक खुशबु ओलीले सरकारले ल्याएको आर्थिक विधेयक 2083 जनहित भन्दा पनि स्वार्थ समूहको प्रभाव बढ़ाउने खालको रहेको आरोप लगाउनुभयो। वहाँले शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क तथा स्वास्थ्य पूर्वाधार लगानी शुल्क जस्ता नयाँ करको औचित्यमाथि प्रश्न उठाउनुभयो।
8: यस विधेयकमा गम्भीर प्रश्नहरू पनि प्रशस्तै छन्। विधेयकमा नयाँ शुल्क र करहरू थपिएका छन्। शिक्षा सेवा शुल्क, शिक्षा समता शुल्क, स्वास्थ्य समता शुल्क, स्वच्छ पूर्वाधार लगानी शुल्क आदि। शिक्षा शुल्क ठिक पनि हुन सक्छ, तर शिक्षा समता शुल्कबाट वास्तवमै सरकारी विद्यालयको गुणस्तर बढ़ने सुनिश्चितता के छ?
5: सरकारले नेपाल धितोपत्र बोर्ड सेवनको रिक्त अध्यक्ष पदमा कैलालीका डाक्टर गोपाल प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उहाँलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसै गरी सरकारले नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था पुनः लागू गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले सहकारी सम्बन्धी विद्यमान कानून संशोधन तथा एकीकरण गर्ने विधेयकको सिद्धान्त पनि स्वीकृत गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो।
2: नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने। दुई, नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डाक्टर गोपाल प्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने। तीन, सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। चार, बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने। पाँच, राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने।
5: ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा रहेका केही पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ। कोषका प्रवक्ता रचना शाहले चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्ड फ्लूको संक्रमण देखिएको सीआईएनसँग बताउनुभयो।
9: अस्ति एउटा काग र परेवा हाम्रो बर्ड सेक्सनमा मरेको भेटियो कि, अनि त्यहाँ त धेरै रुखहरू छ, अनि त्यो मरेको अब अन्याचुरल डेथ जस्तो लागेर हामीले चाहिँ नि लाइफ स्टक डिपार्टमेन्टमा यो पशु चिकित्सक विभाग छ त्रिपुरेसीमा त्यहाँको ल्याबमा हामीले टेस्ट गर्न पठायौँ, अनि त्यहाँबाट चाहिँ नि हिजो हामीलाई रिपोर्ट आयो यो एभियन इन्फ्लुएन्जाको योहरू देख्यो भनेर, अनि स्ट्रेन त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ नि अब पशु चिकित्सक विभागको सिनियर वेटहरूसित कन्सल्ट गरेर र हाम्रो वेटहरूसित पनि कन्सल्ट गरेर प्रिकसन लिन पर्छ भनेर प्रिकसनरी स्टेपको अन्तर्गत हामीले चाहिँ नि यो दुई चाताको लागि जू बन्द गरेको, किनभने धेरै एनिमल्सहरू छ, फेरि भेजिटेबल्सहरू पनि आएपछि अब के अरे संक्रमण हुने चान्सेस हुन्छ भनेर हामीले चाहिँ यो प्रिकसनरी स्टेपले नै हामीले दुई चाताको लागि बन्द गरेको हो।
5: साझा खबरमा अब विदेशको खबर। दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले रातभरि भएको आक्रमणका क्रममा धेरै व्यक्ति घाइते भएको जनाएको छ। इजरायली सेनाले भने इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहसँग सम्बन्धित 80 क्षेत्रमा आक्रमण गरिएको र समूहका दर्जनौं सदस्य मारिएको दावी गरेको छ। आईडीएफका अनुसार यस क्रममा 4 इजरायली सैनिकको पनि मृत्यु भएको छ। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत समूह एमा घरेलु टोली मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा मेक्सिकोले दक्षिण कोरियालाई 1-0 गोल अन्तरले पराजित गर्दै अन्तिम 16 पुग्ने पहिलो टोली बनेको हो। यस जितसँगै मोरक्को समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। मोरक्कोले अब समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै यसअघिका खेलमा क्यानाडाले कतारलाई 6-0 गोल, स्विजरल्याण्डले बोस्नियालाई 4-1 गोल अन्तरले पराजित गरेको छ। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले 1-1 बराबरी खेल्दै अंक बाँडेका छन्। यसैबीच समूह डी अन्तर्गत आज राति अमेरिका र अस्ट्रेलिया भिड्नेछन्। राति 1:15 दुई बीचको खेल शुरू हुनेछ।
0: नेपालमा आजबाट भित्रिएको मनसून र त्यसको पूर्व तयारीका कुरा, नागरिकको प्रश्नमा विज्ञसँगको कुराकानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
11: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
12: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
13: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
14: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
15: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
16: प्रोप्राइटर मधुमाया दिदी, पढे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 जति कमाइन्छ।
11: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
12: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
13: पसिनाको सम्मान, समानताको अभियान,
14: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आजबाट नेपालमा मनसून भित्रिएको छ र नेपालभरि फैलनको लागि केही दिन लाग्ने मौसम विभागले बताएका छन्। यसपटक मनसून भित्रनु अघि नै पूर्व तयारीका बारेमा सरकार र सरकारवाला बीचले आफूले तयारी गरेको बताएका छन्। मौसमजन्य विपदको जोखिम र सरकारको पूर्व तयारीका बारेमा हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
17: यस वर्षको मनसून कमजोर हुने भनेको समग्र मनसूनको अवस्था भयो, तर मनसूनको प्रवेश चाहिँ सम्भवतः आज भएन भने पनि केही दिनभित्र मनसूनको प्रवेश नेपालमा हुनेछ। तर पूर्वी क्षेत्रबाट मनसून प्रवेश हुने भएको कारणले सरदर रूपमा पश्चिमी क्षेत्रसम्म पुग्न एक हप्ता समय लाग्छ। अब प्युठान भनेपछि मध्यपश्चिम, त्यसकारणले अबको चार पाँच दिन कुरो भन्न चाहन्छु। तर एउटा जोखिम चाहिँ छ, यसचोटि कम पानी पर्न सक्छ। यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुन सक्छ।
18: अर्को प्रश्न चाहिँ यो बाढ़ी पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन सरकारले अब के नयाँ योजना ल्याउँदैछ भनेर प्रश्न गर्नुभयो।
17: कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौ, एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढ़ी पूर्वानुमानको लागि हामीले आर्टिफिसियल इन्टेलिजेन्स एआई को प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त भ्याउँदैनौं, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिले काहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढ़ीहरू कहिले काहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन् धेरै जसो नै भनौं। त्यो अवस्थामा चाहिँ अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं, र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सत्ता भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ,
18: एकरो हुन्छ उहाँहरूले समस्या राख्न सक्ने हुनुभयो, तर तपाईँहरूले फिर्ता गर्ने
17: फरक छ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौ उहाँले उठाउनु भयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ नै विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ, त्यो उहाँहरूको चाहिँ नम्बरहरू हामीले संकलन गरिरहेका छौँ। सम्भवतः हामी धेरै पालिकाहरूबाट प्राप्त हुने त्यस्ता नम्बरहरूमा चाहिँ यस वर्ष कल पनि पठाउनेछ।
18: चट्याङ, भूकम्प, बाढ़ी पहिरो, हावाहुरी, आगो लागि जस्ता विपदबाट कसरी बच्न सकिन्छ?
17: अब यो बहुविपदको कुरा उहाँले गर्नुभयो,
18: धेरैवटा विपदको कुरा गर्नुभयो।
17: अब नेपालमा यस्तो कुनै पनि क्षेत्र छैन भनिन्छ जहाँ चाहिँ कुनै पनि विपद नहोस् भनेको, कुनै न कुनै विपद कहीँ न कहीँ छ। त्यसकारणले हामी जतिसुकै सुरक्षित स्थानमा गए पनि त्यहाँ बाढ़ीबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ पहिरोको विपद हुन सक्छ, पहिरो बाढ़ी दुवैबाट सुरक्षित स्थानमा गइराख्दाखेरि त्यहाँ आगलागी अथवा अन्य विपदहरू हुन सक्छन्। त्यसकारणले हामी चनाएको हुनुपर्छ र फरक फरक विपदको हामीले फरक फरक किसिमबाट पूर्व तयारी पनि गर्नुपर्छ। बाढ़ीको पूर्व तयारी गर्नको लागि नदीको छेउछाउ, खोलाको छेउछाउ जानु भएन। पहिरोको पूर्व तयारी भनेपछि भिरालो जमिनमा पहिरो गइराख्ने क्षेत्रहरूमा चाहिँ रहनु भएन, त्यसको नजिकैको सुरक्षित स्थानहरू हेर्नु पर्यो। त्यो बाहेक पनि अन्य चट्याङको कुरा गरिराख्नु भएको छ, चट्याङको पनि हामीले पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्दैछौ। जल तथा मौसम विज्ञान विभागले सम्भवतः अबको छिट्टै चट्याङ सम्बन्धी सूचना पनि हामी केही छिन अगाडि नै भए पनि भारतले भर्खरै आधा घण्टा अगाडि चट्याङको पूर्वानुमान र पूर्व सूचना दिने गरी तयारी गरेको भन्ने सूचना आएको छ। सम्भवतः हामी छिट्टै त्यो अवस्थामा पुग्नेछौं। तर चट्याङ गइराख्दाखेरि अथवा चट्याङको हाम्रो बुलेटिनमा, मौसम पूर्वानुमान बुलेटिनमा चट्याङ पनि जान सक्छ भनेर जिल्लागत रूपमा जुन बुलेटिनहरू जारी हुन्छ त्यो हेरेर यहाँले त्यो जाने दिन अथवा चट्याङ जान सक्ने बादल देखिएको अवस्थामा अथवा आकाशमा गड्याङ गुडुङ शुरू भए पछाडि यहाँ कम्तीमा खुल्ला आकाशमा रहनु भएन, पानीको छेउछाउ जानु भएन, रूखको नजिक बस्नु भएन, होइन बिजुलीको पोल मुनि बस्नु भएन जहाँ चाहिँ जोखिम बढ़ी हुन्छ, त्यसरी चाहिँ सुरक्षित हुन सकिन्छ। म यहाँहरूलाई चाहिँ यो सबै बहुविपदबाट जोगिनको लागि, सबै किसिमको विपदलाई बुझ्नको लागि अलिकति प्रयास गर्नुहुन, ज्ञान लिनुहुन, र त्यसको लागि थप ज्ञान आवश्यक परेमा 1155 फोन गरेर सोध्नुहुन पनि अनुरोध चाहिँ गर्छु।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपद प्रभावित किसानका लागि विभिन्न प्रकारका राहत, कृषि पुनर्स्थापना कार्यक्रम,
17: यस वर्षको मनसुन कमजोर हुने भनेको समग्र मनसुनको अवस्था भत्र
19: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता दिएको छ तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भएको छ।
0: कार्यान्वयनमा उदासीनता विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषि तथा विपद व्यवस्थापन सम्बन्धी सरकारी तथ्याङ्कले हरेक वर्ष हजारौं हेक्टर खेतीयोग्य जमीन बाढ़ी पहिरो खडेरी र असिनाबाट प्रभावित हुने देखाउँछ। सरकारले विपद प्रभावित किसानका लागि विभिन्न राहतका कार्यक्रमहरू कृषि पुनर्स्थापना कार्यक्रम बीमा तथा अनुदानको व्यवस्था पनि गरेको छ।
20: नेपाल सरकारले विपद प्रभावित किसान विशेष गरी महिला किसानका लागि विभिन्न राहत सेवा र सहुलियतको व्यवस्था गरेको छ। यद्यपि यी सेवाको कार्यान्वयन प्रदेश स्थानीय तह र कार्यक्रम अनुसार फरक हुन सक्छ। विपद प्रभावित किसानका लागि राहत बाढ़ी पहिरो डुबान असिना खडेरी हावाहुरी वा रोग किराबाट ठूलो क्षति भएमा राहत तथा पुनस्थापना सहयोग निशुल्क वा सहुलियत दरमा बिउबीजन वितरण कृषि सामग्री मल उपकरण प्लास्टिक टनेल आदि सहयोग पशु चौपाईको क्षतिमा सहायता कृषि पुनस्थापना जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्को हो कृषि बीमा सुविधा। नेपालमा कृषि तथा पशुपन्छी बीमाको व्यवस्था छ। बाली फलफूल तरकारी पशुपन्छी तथा मत्स्य पालन बीमा गर्न सकिन्छ। बीमा शुल्क प्रिमियममा सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्राकृतिक प्रकोप रोग वा अन्य बीमाले समेटेका जोखिमबाट क्षति भएमा दावी भुक्तानी पाइन्छ। कृषि अनुदान कार्यक्रम पनि सञ्चालनमा छ। यस्ता कार्यक्रम संघ प्रदेश र स्थानीय तह मार्फत सञ्चालन हुन्छ। उन्नत बिउबीजन वितरण सिंचाई योजना कृषि उपकरणमा अनुदान व्यावसायिक खेती प्रबन्धन कार्यक्रम हरित गृह टनेल निर्माण सहयोग पशु तथा बाख्रा पालन प्रबन्धन अनुदान युवा तथा महिला लक्षित कृषि कार्यक्रम यस योजना अनुसार सञ्चालित छन्। भर्खरै शुरू भएको एउटा महत्वपूर्ण कार्यक्रम हो किसान सूचीकरण। किसानलाई विभिन्न सेवा र कार्यक्रमसँग जोड्न यो कार्यक्रम सञ्चालनमा छ। स्थानीय तहमा किसान दर्ता किसान परिचय पत्र कार्यक्रम कृषि सम्बन्धी तथ्याङ्क र सेवा पहुँचमा प्राथमिकता यसका क्षेत्र हुन्। सहुलियतपूर्ण कृषि कर्जा। किसानले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कृषि ऋण ब्याज अनुदान युक्त कृषि कर्जा कृषि उद्यम विकासका लागि ऋण सुविधा पाउन सक्छन्। प्राविधिक सेवा पनि किसानका लागि सञ्चालित कार्यक्रम मध्ये एक हो। यो सेवा पालिकाको कृषि शाखा कृषि ज्ञान केन्द्र पशु सेवा कार्यालय मार्फत उपलब्ध छन्। यस सेवा मार्फत खेती सम्बन्धी प्राविधिक परामर्श रोग किरा नियन्त्रण तालिम तथा क्षमता विकास बजार सूचना प्राप्त गर्न सकिन्छ। सरकारले महिला किसानका लागि विशेष व्यवस्था पनि गरेको छ जस्तो नीतिगत रूपमा महिलालाई प्राथमिकता दिइने व्यवस्था छ। महिला समूह तथा सहकारी मार्फत अनुदान उद्यमशीलता विकास कार्यक्रम केही कार्यक्रमहरूमा महिलालाई प्राथमिकता वा आरक्षण दिनु जस्ता छन्।
0: विपदपछि राहत बिउ कृषि सामग्री प्राविधिक सेवा र कृषि बीमा दावीको व्यवस्था भए पनि धेरै महिला किसान जानकारीको अभाव जग्गाको स्वामित्व नहुने र प्रक्रिया जटिल भएका कारणले सेवाबाट वञ्चित भइरहेका छन्। विपदमा परेका महिला किसानले यस्ता सेवा कसरी लिन सक्छन् जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका विपद फोकल पर्सन रविराज धितालसँग साथी दीपक खत्रीले कुराकानी गर्नुभएको छ।
19: अब कार्यविधि मापदण्ड नियम कानूनले चाहिँ उहाँहरूलाई विशेष प्राथमिकता चाहिँ दिएको छ तर चाहिँ उहाँहरूले चाहिँ म जाने ठाउँ कहाँ हो त भन्ने खालको जानकारी नहुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ त्यो खालको प्रभावित अझ तल्लो समुदायको प्रभावित महिला किसानलाई चाहिँ यो विपदको जोखिम न्यूनीकरण राहत तथा उद्धारमा चाहिँ अगाडि लिएर आउनलाई फन्डमा लिएर आउनलाई चाहिँ अलिकति चुनौती भयो।
3: त्यसो भनिदिनु रविजी, उहाँहरू राहतको लागि अनुदानको लागि विशेष गरी कहाँ जाने, प्रक्रिया कस्तो हुन्छ, सरकारी कागजहरू कस्तो जुटाउनु पर्छ, उहाँहरूले के छ?
19: अहिले चाहिँ यो नयाँ यो विभिन्न खालको यो मापदण्ड कार्यविधिहरू परिष्कृत हुँदै गएको छ। जति सक्दो तल्लो लेभलको तल्लो समुदायका महिला किसानहरूलाई चाहिँ सहज हुने गरी कार्यविधिहरू आइराखेको छ। त्यो कार्यविधिहरूमा नि के भनिएको छ भन्दाखेरि, पहिला चाहिँ जिल्लामै केन्द्रित हुनुपर्ने राहत उद्धार लगायतका विषयमा चाहिँ जिल्लामा केन्द्रित हुनुपर्ने हो भने, अहिले चाहिँ स्थानीय तहको पनि ओडावडामा नै त्यो ओडावडालाई नै स्थानीय तहलाई नै त्यो अधिकार दिएको छ सरकारले। त्यो हुँदाखेरि चाहिँ उहाँहरू नजिकको उहाँहरूको सबभन्दा नजिकको चाहिँ ओडामा जानुभयो र त्यो खालको के छ प्रावधान भन्ने खालको कुराहरू भन्नुभयो, अथवा पालिका नजिकको पालिकामा जानुभयो भने त्यहाँ चाहिँ अहिले सबै पालिकामा चाहिँ विपद सम्पर्क व्यक्ति पनि तोकिएको हुनुहुन्छ, त्यहाँ जानुभयो भने चाहिँ उहाँहरूलाई अलिकति सहज रूपमा चाहिँ सेवा लिनको लागि सहज हुन्छ। अहिले
3: हरेक स्थानीय तहमा विपद फोकल पर्सन
19: हुनुहुन्छ, विपद फोकल पर्सन हुन्छ। अहिले त कतिपय ठाउँमा यो प्रदेश सरकारले पनि प्रत्येक वडावडामा समुदायमा स्वयंसेवक विपद स्वयंसेवक पनि परिचालन गर्ने गठन गर्ने कार्यक्रमहरू ल्याइराखेको छ। अब अझ हामीले पनि यहाँ जिल्लाबाट भन्दाखेरि पनि समुदाय तहमा वडा तहमा विपद स्वयंसेवकहरू गठन गर्दाखेरि चाहिँ त्यस्ता चाहिँ समुदायमै जतेर पनि बसिराख्ने हजुरले भने जस्तो कृषि क्षेत्रमा लाग्ने यो मनसुन जन्य विपदको समयमा कृषि क्षेत्रमा लाग्ने महिला दलितहरूलाई चाहिँ त्यो स्वयंसेवक तालिमहरू सचेतना कार्यक्रममा चाहिँ अगाडि लिएर आउनुपर्छ भनेर पनि भनिराखेका छौँ। अहिले त हामीले अझै समुदाय स्तरमा समुदाय सामुदायिक विपद व्यवस्थापन समिति सामुदायिक स्वयंसेवकहरू गठन गर्ने प्रावधानहरू पनि छ। त्यहाँ नजिकैको समिति अथवा समिति नभएको ठाउँमा ओडामा सम्पर्क गर्नुभयो भने उहाँहरूको अझै सेवामा सहज हुन्छ।
3: हाम्रो सामाजिक संरचना पारिवारिक संरचना हेर्दाखेरि चाहिँ अझै पनि पुरुषको नाममा चाहिँ जग्गा हुने होइन, महिलाको नाममा जग्गै नहुने, अहिले कतिपय पालिकाहरूले किसानलाई सूचीकृत गरेका छन् त्यसमा पनि पुरुषकै नाम चाहिँ सूचीकृत हुने, यसले गर्दाखेरि चाहिँ विपदपछि महिला कृषकहरूको राहत प्रक्रियामा उहाँहरूले पाउने सेवा सुविधामा चाहिँ कस्तो खालको असर पारिराखेको पाउनु भएको छ?
19: तपाईँले भने जस्तो अलि अगाडि यो परिवर्तन त बिस्तारै बिस्तारै परिवर्तन हुँदै गइराखेको छ। अहिले महिलाहरूको नाममा पनि यहीँबाट जग्गा बाबतको अनुदान दिँदाखेरि पनि धेरै महिलाहरूकै नाममा जग्गा दिने, त्यसपछि लाभकारी कायम गर्दाखेरि पनि अहिले के भइराखेको छ भने, हाम्रो गाउँघरतिर बस्ने पुरुष मान्छेहरू चाहिँ कमाइ गर्नलाई विदेश जानुपर्ने होइन, अनि त्यस पछाडि फेरि घरहरू पुनर्निर्माण राहत दिनलाई चाहिँ पुरुषहरू घरको मान्छे विदेश भएको कारणले चाहिँ अलिकति समस्या पनि भइराखेको छ होइन। त्यो समस्या भइराखेको कारणले पनि अहिले चाहिँ बढी जस्तो चाहिँ लाभकारी कायम गर्दाखेरि पनि घरमा बसिराख्ने महिलाकै नाममा लाभकारी कायम गर्ने, त्यस पछाडि महिलाकै नाममा खाता खोल्ने र महिलाकै नाममा चाहिँ राहत तथा अनुदानको भुक्तानीहरू जाने प्रक्रिया पनि भएको छ हुन चाहिँ होइन। तर यसलाई अझै पो जति हुनुपर्ने हो, जति उहाँहरूलाई चाहिँ त्यो वर्गलाई चाहिँ अगाडि लिएर आउनुपर्ने हो, त्यो पुगेको चाहिँ छैन।
0: सरकारले 10 वर्षसम्म प्रवाह भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्ने भएको छ। गत वैशाखमा संसद रोकेर सरकारले ल्याएको चारवटा अध्यादेश प्रतिनिधि सभाले स्वीकृत गरेको छ। ललितपुरको जावलाखेलमा रहेको चिडियाखानामा केही पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना 2 साताका लागि बन्द गरिएको छ। उच्च अदालत पाटनले पनि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। नेपाली कम्युनिष्ट पार्टीले आजदेखि डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने भएको छ। दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 18 जनाको मृत्यु भएको छ र फिफा विश्वकप अन्तर्गत समूह डी अन्तर्गतको आज रातिको खेल अमेरिका र अस्ट्रेलिया बीच हुनेछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
21: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै शङ्खुवा सभाको दबुडा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 029562679 र मोबाइल नम्बर 98422776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदकुक बाटो दूरसञ्चार जाने बाटो।
13: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
13: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल,
14: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049।
9: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00062।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फैलिएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
18: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
19: किन त काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
19: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
19: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
19: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
19: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
19: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
19: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
9: सम्पर्क 029-41-0084 र 98-40-45-827।
19: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
19: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
19: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
19: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
19: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
19: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
20: ओहो लु नमस्कार है सर।
21: ओहो लु नमस्कार है सर। नमस्कार।
20: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
21: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
20: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
22: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
20: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
22: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
20: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
22: थटाल टेलरिङ सेन्टर खाँदबार एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
20: डिजाइनर सुमन थटाल 98615 39744।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

नेताहरूमाथि दबाव सृजना गरिएको, विशेष व्यक्ति विरूद्ध पक्राउपुची जारी गर्न निर्देशन दिइएको भन्ने समाचार सार्वजनिक भएको छ। लोकतन्त्र विधि प्रक्रिया संवैधानिक संस्था र संविधानमा विश्वास गर्नेहरू आज सरकारको यो स्वच्छता देखेर अचम्मित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मात्रको सतर्कता केन्द्र होइन, संवैधानिक

0: माथि गरिएको प्रत्यक्ष हस्तक्षेप भएको छ। नयाँको नजिर के यही हो त? प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव र हस्तक्षेप अस्वाभाविक रूपमा बढ्दै गएको भन्ने व्यापक चिन्ता व्यक्त भइरहेको छ। स्थापित गर्ने प्रवृत्ति यहाँ प्रत्यक्ष देखिरहेको छ।
1: त्यस्तै राष्ट्रिय सभामा नेकपाका नरबहादुर

बीबीसी ले सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल र प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहसँग यी विषयमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्ने कोशिश गरे पनि सफल हुन सकेन। अख्तियार दुरूपयोग अनुसन्धान

0: प्रवक्ता सुरेश सोधेका छौं।
1: जे चाहिँ सार्वजनिक रूपमा छलफल गरिँदैछ या मिडियामा जुन रिपोर्टहरू आएका छन् त्यसका बारेमा सम्बन्धित पक्षले स्पष्ट गरिहाल्नुपर्ने अवस्था छ, किनभने अख्तियारको जुन एउटा सिर्जना गरिएको छ संविधानमा त्यसको सिर्जना सरकारको मातहत विभागको रूपमा होइन। अहिले आएर जब यत्रो चार्ज लागिसकेको छ भने त्यो सही होला या गलत होला, तर यसका बारेमा डिबेट भइरहेको छ हाउसमा। जब प्रश्न उठिसक्यो भने प्रधानमन्त्री कार्यालयले प्रष्ट रूपमा भन्न सक्नु पर्दछ कि यो या सही हो या गलत हो भनेर, गरेको हो या होइन भनेर। त्यस्तै अर्कोतर्फ प्रधानमन्त्री कार्यालय त ल राजनैतिक कुरा भयो होला, तर अख्तियारलाई त थाहा छ कि अख्तियार किन सिर्जना गरिएको हो, त अख्तियारको दुरुपयोग गरेर सार्वजनिक एउटा पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गर्दा काम गर्नुपर्ने निकायले कुनै राजनैतिक संरचना

0: को व्यवस्था स्थिति यस्तो हो त्यस्तो चाहिँ होइन भनेर।
1: अधिकारीजी, तपाईँले अहिले जुन कानूनी व्यवस्थाको चर्चा गर्नुभयो र जुन घटनाक्रमका सन्दर्भमा हामी कुराकानी गरिराखेका छौं, यो दुवै पक्षले कानून नबुझेका त होइनन् होला अथवा संवैधानिक व्यवस्था नबुझेका त होइनन् होला, यसबारे के भन्नुहुन्छ तपाईँ?
0: मलाई के लाग्छ भने अहिले जस्तो नयाँ रिपोर्टहरू जसरी आइरहेको छ, यो प्रधानमन्त्री गर्ने कुन रूपमा गर्ने सबैभन्दा ठुलो कुरो अभियोजन नै गर्ने कि नगर्ने, केवल कारवाही गरेर तामेलीमा राख्ने हो कि भन्ने कुरो विवेक प्रयोग गर्ने स्वतन्त्र रूपमा गर्ने कुरा हो भन्ने कुरो त सरकारलाई थाहा छ नि त। अनि सरकारले यत्रो ठुलो बहुमतबाट आएको सरकार र त्यसको नेतृत्वले आश्वस्त गर्नुपर्छ कि केवल कानूनको शासन बाहेक अन्य किसिमको शासन हुने छैन भनेर, पहिलो कुरो। दोस्रो कुरो चाहिँ यो जुन यस्ता कुराहरूमा टिप्पणीहरू आउँदछन् सार्वजनिक रूपमा, यसलाई अनएटेन्डेड राख्नु हुँदैन, त्यसलाई त तुरन्तै आवश्यक संसूचना दिएर सम्बोधन गर्नुपर्छ। दुवै कुरा हाम्रो भएको छैन, कामहरू हुँदैछन् देखिएको छ, तर त्यो संस्कृति अब कमजोर हुँदै जाँदा के हुन्छ भने त्यो कामको औचित्य नै पनि समाप्त हुने दिन आउन सक्छ। केवल अख्तियारको कुरो मात्र छैन, मानव अधिकार आयोगकै पनि हेर्नुहोस् न, हजारौं सिफारिसहरू कार्यान्वयन भएको छैन र संवैधानिक निकायहरूको संरक्षक भनेको संसद हो अनि संसद मुखदर्शक भएर बस्नु हुँदैन। यो इस्यु के हो भन्ने कुरोको बारेमा छिनोफानो हुनुपर्दछ।
1: अब अन्त्यमा अधिकारीजी, यो विषयमा अहिले जसरी बहस भइरहेको छ, केही मानिसहरूले अख्तियारकै तर्फबाट केही कमजोरी भएको हुन सक्ने आशंका गरिरहेका छन् जसका कारणले उहाँहरूले यो विषयमा स्पष्ट रूपमा मुख खोलिरहनु भएको छैन अथवा केही बताइराख्नु भएको छैन, र अर्का थरीले चाहिँ अवरोध वा हस्तक्षेप भएमा कानूनी संरक्षणको बाटो खोज्न सकिन्छ भन्ने धारणा राखिरहेका छन्। यो विषयको निरूपण कसरी हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई?
0: संक्षेपमा भन्दा, अख्तियारले आफ्नो स्वतन्त्र अस्तित्वमा जुन एउटा प्रभाव देखिँदैछ, यदि यो साँचो हो, त्यसको वस्तुगत आधार छन् भने त सर्वोच्च अदालत जानुपर्छ। अख्तियारका बारेमा आम मान्छेमा यो पर्नु हुँदैन कि यो सरकार अन्तर्गत निकाय हो, अख्तियारको शक्ति सामर्थ्यलाई संरक्षण गर्न सक्ने नेतृत्व अख्तियारमा छैन भने यो बेला त राजीनामा गरेर।
2: तर त्यो परिस्थितिको विद्यमानता छैन भने अख्तियारले पनि आश्वस्त पार्नु पर्छ कि हामी स्वतन्त्र छौँ, स्वायत्त
1: उनी थिए।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: वर्ष यता बिरूवा रोप्ने र संरक्षण गर्ने अभियानले गति लिएसँगै कोशी प्रदेशको राजधानी विराटनगर हरित शहर बन्दै गइरहेको छ। विभिन्न संघ संस्थाहरूले कुनै अवसर पारेर सामाजिक कामका रूपमा बिरूवा रोप्ने तर संरक्षण नगर्ने प्रचलन नै थियो। यसलाई विराटनगर महानगरपालिकाले रोकेर आफ्नै नेतृत्वमा शहरको सौन्दर्यीकरण थालेपछि त्यसले सफलता पाउन थालेको हो। विराटनगर महानगरपालिकामा शहरी सौन्दर्यीकरण तथा वातावरण सुधारमा बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने निर्णय 2080 सालमा भएको थियो। त्यसको कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरिएको थियो। 2081 साल वैशाखमा कोशी राजमार्ग अन्तर्गत रानी बर्गाछीको मेडियन स्ट्रिप्समा सड़क विभागसँग अनुमति लिएर फूल तथा बुटियान जातका बिरूवा लगाउने तयारी गरिएको थियो। सोही अनुसार असारमा रोपिएका करिब 1500 बिरूवाले अहिले शहरको मुख्य सड़कमा सुन्दरता बढ़ाएका छन्। विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार शहरको सौन्दर्यीकरणका लागि बैंक तथा वित्तीय संस्थाले 34 लाख रूपियाँ सहयोग गरेका थिए। त्यो नगदलाई उपभोक्ता समिति मार्फत

0: दुई तिहाई बहुमत रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो, तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा शुक्रबार चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भयो। अध्यादेश निर्णयार्थ पेश हुने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले शुक्रबारको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह गरेको थियो। निर्णयार्थ पेश भएको चारवटै अध्यादेशमाथि राष्ट्रिय सभाको ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबाट अस्वीकारको सूचना दर्ता भएको थियो। नेकपा एमालेबाट दर्ता भएको अध्यादेशमा अस्वीकारको प्रस्ताव सम्झना देवकोटा, सोमनाथ पोर्तेल र मीनाथ सिंह खन्ना रूखालले फिर्ता लिन अस्वीकार गरेपछि यस्तो प्रस्ताव निर्णयार्थ पेश भएको हो। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले अस्वीकार गर्ने प्रस्तावको विपक्षमा र अध्यादेश स्वीकार गर्ने प्रस्तावको पक्षमा मतदान गरेपछि बहुमतले स्वीकृत भएको हो। नेपाली कांग्रेसका रंजित कर्णले दर्ता गर्नुभएको सार्वजनिक खरिद अध्यादेश 2083 अस्वीकारको प्रस्ताव फिर्ता लिनु भएको छ। त्यस्तै अध्यादेश स्वीकार भएको मितिले सात दिनभित्र स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्न अनुमति माग्ने सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने र यस्तो विधेयकको नाममा प्रतिस्थापन विधेयक उल्लेख हुनुपर्ने राष्ट्रिय सभा नियमावलीको व्यवस्थामा छ। सरकारले अब चारवटै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनेछ। प्रतिस्थापन विधेयकसँगै स्वीकृत भएको कुनै अध्यादेशका प्रावधानलाई यथावत वा संशोधन सहित प्रस्तावित गर्ने उद्देश्यबाट प्रस्तुत गरिने विधेयकका साथमा अध्यादेशका रूपमा तत्कालै लागू गर्नु परेको परिस्थिति र कारणसहितको विवरण सरकारले संलग्न गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले निर्णयार्थ पेश हुने क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो। संघीय संसदले चारवटा अध्यादेश स्वीकार गरे पनि अझै चारवटै अध्यादेश निर्णयार्थ पेश हुन बाँकी छ।
1: रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै अदालतको अनुमति शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठनिक अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन चार जिल्ला अदालतबाट अनुमति प्राप्त भएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले पनि अनुमति दिएको छ। न्यायाधीश आत्मराज जोशी कोजरासले संगठित अपराधको अभियोग संशोधनका लागि अनुमति दिएको हो। यसअघि कास्की, रूपन्देही र पर्सा जिल्लाले अभियोग संशोधनको अनुमति दिएका थिए। लामिछाने विरूद्ध पाँच जिल्लामा सहकारी ठगीको अभियोग लगाइएको थियो। चितवनमा भने संगठित अपराधको कसुर लगाइएको थिएन। कास्कीमा सम्पत्ति शुद्धिकरणको कसुर समेत रहेकोमा अदालतको अनुमतिसँगै अभियोग संशोधनको प्रक्रिया अगाडि बढ़िसकेको छ। पाँचै जिल्लामा सहकारी ठगीको अभियोग भने कायमै छ। जीवी राईको समूहले सञ्चालन गरेका सहकारीको पैसा गैरकानूनी रूपमा गोर्खा मीडियामा लगिएको थियो। त्यो पैसा खर्च गर्ने भूमिकामा लामिछाने समेत रहेको भन्दै उनलाई पाँच जिल्लामा मुद्दा दायर भएको थियो। लामिछानेले भने तत्कालीन सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा दायर गरेको आरोप लगाउँदै आइरहेका छन्। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ, रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग संशोधन गर्न चारै जिल्ला अदालतको अनुमति शीर्षकमा खबर छ।
0: विराटनगर स्थित नेपाल भारत सीमानाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कड़ाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवै तर्फका सुरक्षाकर्मीले जाँचमा कड़ाई गर्न थालेका हुन्। नेपाल सरकारले 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा रोक लगाएको छ। त्यस्तै भारतले पनि चिनी निर्यातमा रोक लगाएको छ, जसका कारण दुवै तर्फको सीमा सुरक्षा बल एकै समयमा सीमा कड़ाई गर्न सक्रिय भएका हुन्। नेपाल भारत सीमा स्थित भारतीय बजार जोगबनीमा किनमेलका लागि जाने सर्वसाधारण विशेष गरी चिनी सस्तो पाइने भएकाले आकर्षित हुने गरेका छन्। त्यस्तै लत्ता कपड़ा खाद्यान्न तरकारी फलफूल पनि विराटनगरमा भन्दा जोगमुनीमा सस्तो हुने गरेको उपभोक्ताहरूको बुझाइ छ। सीमामा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले कड़ाई गरे पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न जोगमुनी जाने सर्वसाधारणको